0: भएको छ। सिफारिश भएका 13 जना मध्ये 4 जना महिला छन्। सरकारका प्रवक्ता सस्मित पोखरेल,
1: तपसल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने, नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत, नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन, नम्बर 3 श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, 4 श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, 5 श्री सरु जोशी जर्मनी, 6 श्री सुरेश कुमार कर्ण इजरायल, 7 श्री प्राप्ति शेरचन स्पेन, 8 श्री जिज्ञान कुमार थापा जापान, 9 डाक्टर पदमाछी राणा ओमान, 10 श्री चुडामणि खरेल मलेसिया, 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया, 12 डाक्टर मञ्चला झा श्रीलंका, 13 श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
0: अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनाईका लागि पठाइनेछ। सुनाईपछि सम्बन्धित देशबाट अग्रिम आएका राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ़ाइनेछ। बाँकी रिक्त रहेका देशमा भने प्रधानमन्त्री सहितको टोली संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि सिफारिश हुने बताइएको छ।
2: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको बाह्य अर्थतन्त्र बलियो देखिएको छ, तर आन्तरिक आर्थिक गतिविधि भने सुस्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। साउनमा रेमिट्यान्स 21.2% बढ़ेर 2,15,00,000,000,000 रूपियाँ पुगेको छ। विदेशी मुद्रा संचित पनि 1.2% बढ़ेर 39,46,00,000,000,000 रूपियाँ पुगेको छछ। शोधानन्तर स्थिति 90,34,00,000,000,000 रूपियाँ बचतमा छ, तर निजी क्षेत्रमा जाने कर्जा एक महिनामा 0.4% मात्रै बढ़ेको छ। बैंकको ब्याज दर घटे पनि कर्जाको माग अपेक्षा अनुसार बढ़न नसकेको देखिएको छ। यसैबीच साउनमा वस्तु आयात 31% बढ़ेर 1,87,00,000,000,000 रूपियाँ पुगेको छ भने निर्यात 61.7% बढ़ेर 38,70,00,000,000

0: कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन, त्यस कारण यता मूल्य बढ्नासाथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशुको सब व्यवस्थापन नभए संक्रामक रोग फैलिने जोखिम।
2: पशुपन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है, कहिले ब्याक्टेरिया होला, भाइरस होला, त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अंग्रेजीमा, यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने।
3: सरकारी सेवा छोड्ने बढ्दै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू, आज कागे अष्टमी पर्व मनाइँदै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना, पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदैछ। कागेश्वरी महादेवको दर्शन तथा पूजा गरेमा कागको स्पर्श लगायतका दोषबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ। यस अवसरमा भक्तजनले मन्दिरमा हरियो मकै चढ़ाउने प्रचलन रहेको छ। काठमाडौँको कागेश्वरी मनोहरा एक स्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आज विशेष मेला लाग्ने गर्छ। मेलामा काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। मन्दिरमा 227 किलोको अस्त धातुबाट बनेको कागको मूर्ति मुख्य आकर्षकका रूपमा रहेको छ।
8: पछिल्लो तीन महिनामा 418 जना सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना निजामतीका अनुसार उनीहरूको राजीनामा स्वीकृत समेत भइसकेको छ। राजीनामा दिनेमा सचिव तहका दुई, सहसचिव तहका 14 र उपसचिव तहका 21 जना रहेका छन्।

0: त्यस्तै अधिकृत तहका 27 जनाले पनि सरकारी सेवा छोडेका छन्। किताबखानाको विवरण अनुसार 3 महिनामा राजीनामा दिने कर्मचारी मध्ये उपसचिव र अधिकृत तहका मात्रै 143 जना रहेका छन्। सरकारले नयाँ निजामती सेवा ऐन मार्फत 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेर हदका आधारमा अवकाशको व्यवस्था गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढ़ेको अनुमान गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको पालो आजको कान्तिपुरको पहिलो पृष्ठमा जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बारीमा बेपत्ता शीर्षकमा डीबी बुढाले लेख्नु भएको खबर प्रकाशित छ भने आजका सबै जस्तो पत्र पत्रिकामा 4,400 आवेदनबाट 13 राजदूत सिफारिश शीर्षकको खबर प्रकाशित छ। साथै प्रदेशमा पुतली गणना शीर्षकमा मनोज पौडेलले खबर लेख्नु भएको छ। पुतलीको संख्या प्रजाति र वासस्थानको विवरण संकलन गर्न विभिन्न 25 स्थानमा 100 भन्दा बढ़ी गणकहरू परिचालन गरिएको छ। निरन्तर उकालो लाग्दै बजार भाउ घिउ तेल र तरकारी सबैभन्दा महँगो शीर्षकमा खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाउ गत साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाउ गत साउनमा 5.96% छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाउ 1.68% थियो। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनको तुलनामा रेमिट्यान्स अप्रवाह 29.9% वृद्धि भएको हो भने गत आर्थिक वर्षको साउनमा 1,77,41,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। त्यस्तै प्रदेशका सबै कार्यालय भवनको बीमा गर्दै बागमती सरकार शीर्षकमा खबर छ। भित्रपृष्ठमा प्रधानमन्त्री शाहले जेएनजी सांसदलाई भनी संसदमा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो। शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। यो पहिलो सेमिस्टर हो भने लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्। सुधार गर्दै अगाडि बढ़नुपर्छ प्रधानमन्त्रीको भनाईलाई प्रकाशित गरिएको छ। त्यस्तै 15 महाधिवेशनमा होमियो कांग्रेस आजबाट देशभर वडा अधिवेशन शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। वडा समितिमा 33,715 पदाधिकारी र 51,719 सदस्य चुनिँदैछन्। एउटै वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भने क्षेत्रीय प्रतिनिधिबाटै महाधिवेशन प्रतिनिधि छानिनेछन्। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने शीर्षकमा खबर प्रकाशित छ। अन्तर जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरण समेत मिलेको हुनुपर्ने छ। कोशीमा 13 स्थानीय भाषा सरकारी कामकाजको हुने प्रतिवेदन पारित शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा पुँजी बजार पुनरुत्थान कार्ययोजनाको प्रभाव 6 दिनमा 115.67 अंकले बढ़्यो। नेप्से महँगी 5.5% सीमित राख्ने लक्ष्य तर साउनमै पुग्यो 5.96% शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नागरिकको पहिलो पृष्ठमा संहिता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधनको बहस शीर्षकमा ईश्वरी सुवेदीले काठमाण्डुबाट लेख्नु भएको खबर छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढ़ाव आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा पनि संविधान दिवस विशेष 2083 स्थान दिइएको छ। संविधान पूर्ण कार्यान्वयन आवश्यक शीर्षकमा खबर छापिएको छ। नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको विषय उक्त खबरमा उल्लेख रहेको छ। सामन्ती निरंकुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीड़नको अन्त्य गर्दै 2072 असोज 3 गते संविधान सभाबाट संविधान जारी भएको हो। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका रूपमा विकास गरेको विषय सकारात्मक पक्ष रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर समेत रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानून र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा सरसफाई आफ्नै भवनबाट नगरपालिकाको सेवा शीर्षकमा सर्लाहीबाट लेखिएको खबर समेत रहेको छ। सर्लाहीको हरिपूर्वा नगरपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएको छ। हरिपूर्वा नगरपालिका पाँच हरिपूर्वा बजारमा रहेको आयुर्वेद औषधालय परिसरमा निर्मित प्रशासनिक भवनको हिजो सर्लाहीका प्रमुख जिल्लाधिकारी विजय राज सुवेदी, नगर प्रमुख विनोद कुमार शाह तेली र उपप्रमुख सुमित्रा देवी ग्वारनीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। त्यसै गरी जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बाढ़ीमा बेपत्ता शीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा खबर छापिएको छ। 4,400 आवेदकबाट 13 राजदूत सिफारिश शीर्षक अर्को खबर पनि रहेको छ भने गोर्खा पत्रको पहिलो पृष्ठमा सद्भाव बटुल्ने महत्वपूर्ण अवसर प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर रहेको छ। त्यसै गरी भित्री पृष्ठमा पहिरोले लापीलाङवासीको उठिवा शीर्षकमा अर्को खबर समेत रहेको छ। दोलखाको कालिन्चो गाउँपालिका पाँच लापीलाङमा केही वर्षदेखि वर्खायाममा निरन्तर पहिरो खस्दा धेरै परिवार विस्थापित भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी यातायात क्षेत्रको क्षति विवरण माग शीर्षकमा अर्को खबर समेत छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरे यता संयौं सर्वसाधारण तथा युद्धबन्दी यौन हिंसा र आयातनाको शिकार बन्न पुगेको जनाएको छ। अभिलेखीकरण गरिएका अधिकांश घटनामा रूसी अधिकारी संलग्न रहेको राष्ट्रसंघको मानव अधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2026 अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। आगामी सेप्टेम्बर 3 हुने निर्वाचनले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा हुन कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। निर्वाचन अधिकारीले मतदान प्रक्रिया सुनिश्चित र व्यवस्थित हुने पनि बताएका छन् र भारत र भूटानले ऊर्जा परियोजनाका लागि 4,000 करोड़ भारतीय रूपैयाँ को ऋण सुविधा सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले सेप्टेम्बर 16 18 भूटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विषयमा समेत छलफल गरेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमी फाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको हो। तेस्रो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हराएको हो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यस अघिको स्वर्ण पदक विजेता हो। अस्ट्रेलियाले जिम्बाब्वेलाई दोस्रो ओडीआईमा पराजित गर्दै 3 खेलको श्रृंखला एक खेल अघि नै आफ्नो पक्षमा पारेको छ। हिजो भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया 84 रनले विजयी भएको हो। यसैबीच आजदेखि एसियाली खेलकुद शुरू हुँदैछ। इमाजिन वन एसियाको नारासहित विश्व एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तमतयार रहेको छ।
1: बाढ़ीमा परेर मृत्यु भएका पशुको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्यास्ट फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास्ट फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब मरेका पशुको शव व्यवस्थापनको प्रसंग। रसुवाबाड़ी प्रभावित क्षेत्रमा मरेका पशुको शव समयमै व्यवस्थापन नगरे संक्रामक रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। बाढ़ीपछि खुला स्थानमा रहेका पशुका शव कुहिँदा वातावरण प्रदूषित हुनुका साथै मानिस र अन्य पशुमा रोग सर्न सक्ने खतरा हुने विज्ञहरूले बताएका छन्। पशुको शव व्यवस्थापन किन महत्वपूर्ण छ? हामीले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
4: पशु विभागले संकलन गरेको तथ्याङ्क अनुसार चाहिँ त्यहाँ लगभग 1500 जस्तो गाई भैँसीहरू पशु चाहिँ मरेको जस्तो अवस्था देखिन्छ भने करिब 3000 को हारारी 2829 को हारारीमा चाहिँ बाख्राहरू मरेको तथ्याङ्क छ 1600-1700 को हारारीमा बंगुरहरू मरेको तथ्याङ्क छ अनि अब कुखुरा चाहिँ अब फार्ममा पालिनु भएको हुनाले केही फार्महरू बगाउँदाखेरि करिब 1,30,000 को हारारीमा पन्छीहरू चाहिँ मरेको तथ्याङ्क छ पशुपन्छीको तीन किसिमबाट चाहिँ प्रभावित भएको देखिन्छ एउटा त मर्ने नै भइहाल्यो अघि मैले भन्दै गरेको संख्याहरू चाहिँ मृत्युको संख्या भयो भने अब कतिपय मान्छे घाइते हुने यस्तै गरी पशुपन्छीहरू पनि घाइते भएको अवस्थाहरू छ भने अर्को धेरैले चर्चा नगर्ने पाटो चाहिँ यो जुन नदीको प्रवाहले गर्दाखेरि जुन संरचनाहरू भत्कियो पुल लगायतको केही क्षेत्रहरू चाहिँ टोटली कनेक्ट डिस्कनेक्टेड भएको छ अनि त्यसले गर्दा त्यो पारिपट्टिको त्रिशुली पारिपट्टिको क्षेत्रमा चाहिँ यो पन्छीको ठूलो पालन छ र अरू पशुपन्छीको गाई भैँसी लगायत अरू पशुहरूको पनि त्यहाँ पालन छ अनि त्यस्ता पशुहरूमा चाहिँ अब दाना पानीहरूको जुन बाटो छुट्यो
0: दानाहरू
4: सप्लाई गर्ने जुन सप्लाई चेन हुन्छ अब गाई भैँसीको सन्दर्भमा चाहिँ घाँसहरूबाट हुने भएको हुनाले अब उनीहरूको चाहिँ तुलनात्मक रूपमा सजिलो हिसाबबाट व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ भने कुखुरा चाहिँ विशेष गरी जुन हाम्रो व्यावसायिक कुखुराहरू हुन्छ त्यहाँ ब्रोइलरको लियर्सको यिनीहरूलाई त व्यावसायिक दानाहरू खुवाउनु पर्ने हुन्छ र त्यस्तो दानाहरूको सप्लाई चेन बिग्रिँदाखेरि एउटा त्यो समस्या अनि अर्को चाहिँ त्यो डेरीको पनि राम्रो पकेट क्षेत्र हो त्यहाँको कतिपय गाउँहरू र हरेक दिन दुध चाहिँ संकलन भएर दुध चाहिँ बजारमा आउनुपर्ने हुन्छ र दुध चाहिँ चिस्यान कायम राख्न सकिएन भने चाहिँ बिग्रेर जाने हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ कतिपय गाउँमा उत्तर गयामा र कतिपय ठाउँमा चाहिँ हाम्रो फिल्डमा गएको साथीहरूले प्राप्त गरेको जानकारी अनुसार चाहिँ यो डेरी भ्यालु चेन र चाहिँ पोल्ट्री भ्यालु चेन यो दुईवटा चाहिँ विशेष गरी बढी प्रभावित भएको देखिन्छ र अर्को चाहिँ यो घाइते भएको पशुहरूको साथीहरू जो फिल्डमा जानुभएको छ एकदम ठूलो संख्यामा घाइते चाहिँ देखिएको छैन किनकि धेरै ठूलो बाढी आएको हुनाले कि बगाएर धेरै मरे कि चाहिँ बाँचेकाहरू चाहिँ अब अलिकति ऐ भने जस्तै दाना पानीको समस्या र चाहिँ यो भ्यालु चेन गरी मार्केट चाहिँ विभिन्न जातका पशुपन्छीहरू मरेको अवस्था छ र त्यस्ता पशुपन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले ब्याक्टेरिया होला भाइरस होला त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अङ्ग्रेजीमा यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने र कहिले कहिले मान्छेहरू प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि पनि र चाहिँ विशेष गरी पानीको स्रोतबाट हुन्छ बढी पानीको स्रोतलाई चाहिँ दूषित गरिदिन्छ यसले र त्यो पानी त्यहाँ मान्छेले खाँदाखेरि अनि मान्छेलाई चाहिँ विभिन्न खालका चाहिँ रोगहरू चाहिँ सर्ने सम्भावना चाहिँ हुन्छ विशेष गरी यो झाडा पखाला जन्ने रोगहरू त्यस्तो खालको सम्भावना चाहिँ उच्च हुन्छ त्यही भएर एकातिर मान्छेलाई सर्ने समस्या छ भने अर्को चाहिँ फेरि त्यसले पशुपन्छीलाई पनि जुन बाँचेका पशुपन्छीहरू छन् पशुपन्छीले पनि पानी खानुपर्ने हुन्छ त्यही भएर पशुपन्छीलाई पनि यसले स्वास्थ्यमा असर गर्ने भयो अनि अर्को केही रोगहरू पशुपन्छीका केही रोगहरू छन् जस्तो कि हामी फर इक्जाम्पल खोरेत भन्ने रोग छ एउटा अनि त्यसै गरी चरचरे भ्यागुदे भन्ने रोग छ अनि त्यसै गरी अर्को यो विभिन्न खालको किराहरूले टोकेर सर्ने लम्पी स्किन जसको 2022-23 हाम्रो ठूलो
0: महामारी
4: त्यो खालको रोगहरू चाहिँ यो बाढीपछि सर्ने हुन्छ अनि अर्को फेरि पशुपन्छीबाट मान्छेलाई सर्ने एउटा लेप्टोस्पाइरोसिस भन्ने एउटा यो ब्याक्टेरिया जीवाणुले सार्ने रोग हुन्छ विशेष गरी संक्रमित पशुहरूको मलमूत्रबाट विशेष गरी मूत्रबाट चाहिँ यो आउँछ र पिसाबमा चाहिँ त्यो वातावरण कन्टामिनेटेड छ भने त्यस्तोबाट मान्छेमा सरेर यो लेप्टोस्पाइरोसिस भन्ने रोग पनि पशुपन्छीबाट मान्छेमा आउँछ यसरी हेर्दाखेरि समग्रमा मान्छेलाई पनि सर्ने कतिपय रोगहरू छन् कतिपय चाहिँ पशुपन्छी स्वयंलाई पनि सर्छ त्यसले गर्दाखेरि पशुपन्छीको सब व्यवस्थापन चाहिँ एकदमै महत्वपूर्ण पाटो हो
5: पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना 13 देशका लागि राजदूत सिफारिश विज्ञता र समावेशितामा जोड़ आज कार्गी अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू
5: अपर त्रिशुली एकको सुरूङबाट थप 7 शव फेला वा माटो मुनि गाडिएका शव असोजभित्र आफन्तलाई बुझाइने बारीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो आन्तरिक अर्थतन्त्र भने सुस्त दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो सरकारी सेवा छोड्ने बढ़दै 3 महिनामै 418 जना कर्मचारीको राजीनामा
5: युक्रेनमा आक्रमण शुरू भए यता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने अस्ट्रेलियाद्वारा जिम्बाब्वे पराजित
5: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुनलाई लिएका छौं। यसलाई रवि मिश्रले बनाउनु भएको छ। झ्याप्पै शीर्षकमा यहाँ केही व्यक्तिहरू सड़कमा आन्दोलनमा उत्रिएको जस्तो देखिन्छ। प्लेकार्डमा एकजना सांसदको फोटो देखिन्छ।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
8: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9832337354।
9: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: भुरी हेर त लाऊ।
3: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182473, 98165749588, 98165749588।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार। प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
8: सम्पर्क मोबाइल 97140031349।
9: करायची प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायची सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98495857।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 98141867764, 98141867764।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: रेडियो बिहानी 97.6 MHz।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9850409034।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सायंकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो चलजरा 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेठुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 3 गते तदनुसार इसेसन 2026 सेप्टेम्बर 19 तारिक, शक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रौद्र नामक सम्वत्सर, दक्षिणायण शरद ऋतु, आज शनिबार रहेको छ भन्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

नक्षत्र रहेको छ मूल नक्षत्र 49 घडी 55 पल्ला रहेको छ विशेष गरी योगमा रहेको छ आयुष्मान योग रहेको छ 25 घडी 9 पल्ला रहेको छ कर्णमा रहेको छ बालावाह कर्ण रहेको छ 53 घडी 43 पल्ला आज रहेको छ चन्द्रमा आज धनु राशिमा श्री सूर्यनारायण चाहिँ कन्या राशिमा आनन्दादि योगमा आज गत योग रहेको छ आज बिहान सूर्योदय 5:51 मिनटमा भयो भने सन सूर्यास्त 6:02 मिनटमा हुनेछ र आजको दिनमा घडी 12 घडी 11 पल्ला रहनेछ आज दिन विशेष रहेको छ आज अष्टमी व्रत गोरखकाली पूजा काया अष्टमी कागेश्वर मेला विशेष गरी 10 महाविद्या पूजा संविधान दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ कि तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा आजको लागि विशेष गरी काल बेला यानि कि अशुभ समय भनिरहेको छ बिहानको 7:22 मिनटसम्म रहेको छ अहिले बिहानको लागि भने साँझको लागि पनि रहेको छ यानि कि दिउँसोको लागि दिउँसोको 4:32:23 साँझको 6:04:03 पनि आज काल बेला नै रहेको छ यस्तै गरेर लाभ बेला रहेको छ दिउँसोको 1:29:05 विशेष गरी दिउँसोको 3:44 लाभ बेला यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 7:22:30 बिहानको 8:54:08 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ पालो रहेको छ आजको ग्रह गोचर ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा पनि विशेष चर्चा सूर्य आज कन्या राशिमा चन्द्रमा धनु राशिमा मंगल मिथुन राशिमा बुध कन्या राशिमा बृहस्पति कर्कट राशिमा शुक्र तुला राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ मूल नक्षत्रको दोस्रो चरण नाम आउँछ योगबाट नाम आउँछ योगराज योगमाया नाम आउँछ आज दिनाली राक्षस गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ यो मूल नक्षत्र परेको कारणले गर्दा मूलको शान्ति भने तपाईँले गर्नुहोला विशेष गरी मूलको शान्ति कि त नारायणको दिन गर्नुहोला कि त नारायणको दिन गर्न सक्नु भएन असम्भव भयो भ्याउनु भएन भने तपाईँले अर्को कुनै समयमा मूल नक्षत्र नै पारेर तपाईँले गर्नुपर्ने हुन्छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि हुनेहरुका लागि आजको दिन धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आश मारेको काम बन्नाले उत्साह भइनेछ। सानो प्रयत्नले ठूलो काम बन्दै जाँदैछन्। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्दै जाँदैछन्। व्यापार व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय रहेको छ। रोकियो काम बन्द जानेछन् र नयाँ काम पनि थालनी हुने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहे पनि चुनौतीपूर्ण काममा जुट्नु पर्ला। परिस्थितिले कठोर निर्णय गराउन सक्छ। कमजोर नतिजा सच्याउन काम देखाउनु पर्ने हुन सक्छ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। श्रम परे पनि पछि फाइदा हुने काम गर्न सकिन्छ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। मेहनतको उपलब्धि समेत प्राप्त हुने खालको यो गुणी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यापार व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तको साथले नयाँ आशा जगाउने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखे पनि निर्णय उपलब्धिमै चित्त बुझाउनु पर्छ।

0: का सानो गल्तीले हर्जना तिर्न सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खँदा राम्रो हुनेछ। अरूको स्वार्थका लागि कुनै काम गर्नुपर्ने स्थिति आउन सक्छ। विष्णुको निर्णयले समस्या समेत निम्त्याउन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। भौतिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जानेछन्। शिवमूलक कामबाट धन लाभ होला। स्वास्थ्य सबल बन्दै जानेछन्। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीहरूको साथले पनि हिम्मत दिलाउने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। सहयोगी चयन गर्न राम्ररी सोच विचार गर्नुहोला। नयाँ काम थाल्न केही समय पर्खाउनु राम्रो हुनेछ। बुद्धिमानी हुनेछ। मेहनत गर्दा काम सम्पादन हुँदै जानेछन्। साथीभाइहरूको असमझदारी सम्झौतामा टुङ्गिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोऱ्याएर प्रयत्न गर्दा पहिले रोकियो काम समेत बन्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। व्यापारमा बाधा पुग्नेछ भने अरूका लागि समय पर्खाउनु पर्ने योग देखिया छ। व्यवसाय भन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने ज्ञान कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिता काम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछन्। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामदाम इनाम समेत प्राप्त हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूको लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला समेत जाग्ने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम बन्द जाँदैछन्। अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सरसपट वा खर्च मार्फत धन जुट्दै जाँदैछ। तर खर्च बढ्दै जानेछन् भने समयमा आलस्य गर्ने बानीले पछि परिन्छ। लगनी बढाउने अवसर समेत प्राप्त हुने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आठले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरेको नतिजा उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग आमदानी बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने योग रहेको छ। थोरै लगानीबाट पनि धेरै नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरुका लागि आजको दिन पुराना कामको चर्चा हुनेछ भने मेहनत गर्दा उपलब्धिको सद प्राप्त हुनेछ तर अरूको काममा समय खर्च गर्नुपर्दा आफ्ना काम रोकिन सक्छ। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा पुग्नेछ। परिस्थितिवश आफ्नाबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अलि सजग रहेर अगाडि बढ्दा राशि मिनलाई आजको दिन विशेष शुभ रहनेछ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राश्मी रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँलाई जानकारी गराइसकेका छौं आजका तिथिमिरी पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई ग्रहण गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला। कुनै पनि जिज्ञासाहरू छन् भने फोन भने गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो नमस्ते गुरु।
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म रोल्पा त्रिवेणी गाउँपालिकादेखि हजुर, रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका।
0: हजुर रोल्पा जिल्ला त्रिवेणी गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: मेरो नाम ढालबहादुर खत्री गुरु।
0: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै विषयमा हो गुरु।
0: आफ्नै विषयमा जन्ममिति भन्नुहोस् त कति हो?
1: जन्ममिति 2037 साल जेठ 20 गते सोमबार गुरु।
0: 2037 साल होइन?
1: हजुर 2037 साल जेठ 20 गते सोमबार।
0: जेठ 20 गते सोमबार, ठिक छ। जन्मेको समय भनिदिनुहोस्।
1: बिहान 8 बजे सर।
0: बिहानको 8 बजे। जन्म जिल्ला रोल्पा जिल्लामै हो?
1: हजुर रोल्पा जिल्लामा घरै हो सर, घरमै हो, बारीमा।
0: ल सुन्नुहोस् है त।
1: हजुर गुरु।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2037 साल जेठ कृष्ण पक्षको सोमबार चौथी तिथिमा जन्म, धनुराशि, उत्तर साढाको प्रथम चरण। नाम आउँदो रहेछ तपाईँको भेषराज, भेषकुमार, भेषबहादुर नाम आउँछ। तपाईँको अन्तिनडी नरगण परेको छ। घातकमा तिथि तपाईँका परेका छन् तृतीया, अष्टमी र त्रयोदशी। शुक्रबार घातक, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि घातक छ। कुण्डली ग्रह दशा भाग्य असाध्यै राम्रो।
1: हजुर
0: असाध्यै राम्रो ग्रह दशाहरू असाध्यै राम्रो देखिया छन्। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने दशाहरू छ तपाईँको लागि चाहिँ। यहाँबाट सरकारी क्षेत्र, सरकारी जागिर फाइदाजनक देखाउँछ तपाईँको लागि चाहिँ। विशेष गरी अलिकति पितृदोष परेको, थोरै पितृदोष परेको छ। तपाईँले औँसीको दिन चोखो खानु, शुद्ध भोजन औँसीको दिन, अमावस्याको दिन, एकादशीको दिन चोखो खानु, शुद्ध भोजन गर्नु, गुरु चाण्डल योग परेको छ। दाजुभाइमा पार्टनरसिपमा काम नगर्नु, दाजुभाइ नफाप्ने ग्रहहरू पनि परेका छन्। अलिकति तपाईँको सूर्य अलिक 12 सूर्य छ, यसले रोगीको पनि गराउन सक्छ है। यसमा अलिकति विशेष ख्याल गर्नुहोस्। अहिलेको लागि तपाईँको लागि ग्रह भनेको पिङ्गला, मनमा पिर चिन्ता लाग्ने ग्रहहरू चलेका छन्। शनि भन्ने ग्रह पनि चलेका छ अहिले यो समयमा तपाईँको लागि चाहिँ विशेष गरी। अरू त्यस्तो नराम्रो ग्रह छैन, ठिक छ। विवाहमा दाम्पत्यमा विशेष ख्याल गर्ने सकिन्छ, भ्याइन्छ भने एउटा आँखसँग विवाह गराउनुहोस्, गर्नुहोस् तपाईँले, राम्रो हुन्छ। अलि रिसाउने बानी छ, कम रिसाउनुहोस्, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस् होइन। श्रीमतीसँग सम्बन्ध नजिक राख्नुहोस्, राम्रो भइहाल्छ। समस्या के छ र भन्नुहोस् त?
1: ऊ छ गुरु, कुनै पनि काम गर्नु सफल हुन्न गुरु। अब यो पहिला मेरो जान बित्या हो, अर्को विवाह गरे हो।
0: ए त्यही त, विवाहमा त्यति राम्रो देखिएन, एउटा कुरा भइहाल्यो होइन।
1: हजुर
0: कुनै पनि काममा सफल हुँदैन भनेको नाग दोष परेको भएर तपाईँलाई त्यो भएको हो। त्यसको लागि चाहिँ रत्न कवच नै लाउनु पर्छ, नलगाइकन हुँदैन। नाग दोष, माङ्गलिक योग, यस्ता यस्ता गुरु चन्द्र योगको लागि चाहिँ रत्न कवच नलगाइकन हुँदैन। कवच पाउँछ हामीसँग, 10 बजेपछि फोन गर्नु, सम्पर्क गर्नु, बनाएर म रोल्पा पठाइदिन्छु है। त्यसपछि तपाईँले धारण गर्नु, लगाउनु, त्यसपछि तपाईँको हरेक कामहरू सफल हुँदै जान्छ, राम्रो हुँदै जान्छ, समस्याहरू आउँदैन क्या।
1: हुन्छ गुरु। अरू यो के यो सम्पत्तिहरू, बाख्रा गाई भैँसी के पाले राम्रो हुन्छ गुरु?
0: तपाईँलाई भैँसी पालन पनि हुन्छ, बाख्रा पालन पनि हुन्छ, कृषिमा जे गर्दा पनि हुन्छ तपाईँलाई। गाई पाल्नु भयो भने पहेँलो पहेँलो खालको गाई पाल्नु भयो होइन है। तपाईँले कि रातो गाई पाल्नु पर्यो कि कालो गाई पाल्नु पर्यो होइन। जस्तै पहेँलो खालको गाई हुन्छ नि, पहेँलो पहेँलो खालको गाई हुन्छ नि, हो त्यस्तो गाई पाल्नु हुँदैन। अरू ठिक छ, राम्रो छ। तपाईँले अब गाई पालन, भैँसी पालन, बाख्रा पालन लगानी गर्ने भन्दा पनि अहिले सुरुमा चाहिँ रत्न कवच लाउनु पर्ने देखिन्छ। फेरि रत्न कवच नलगाइकन लगानी गर्नु भएर पैसा डुब्यो, पैसा फस्यो, त्यही व्यवसाय पनि चलेन, राम्रो भएन भने त अर्को समस्या आउँछ फेरि, हो कि होइन?
1: हजुर गुरु हजुर
0: त्यो भएर सुरुमा रत्न कवच लगाउने कोसिस गर्नु रत्न कवच लगाइसकेपछि अनि त्यसपछि हेरौँला के गर्नुपर्छ भन्ने कुराहरू है
1: गुरु अहिले गर कति अहिले अब कति वर्षसम्म कस्तो के छ गुरु
0: यस्तो छ ग्रह राम्रो छ नराम्रो होइन कालो सहयोग परेको छ नाग दोष
1: त्यसले
0: गर्दाखेरि चाहिँ रोकआउटहरू आउने काममा कार्यमा रोकआउट आउने यो दशा हो हुँदै हुँदै गएको सुरुवाती चरणमा केही राम्रो मात्रामा राम्रो भएको र अलि हुन हुन आँटेपछि अब त हुन्छ होला भन्नेपछि चाहिँ नराम्रो भएको देखिन्छ त्यो पितृदोष र नागदोष परेको कारणले गर्दा त्यो भएको त्यसकै रत्न कपाल लाउनुहोस् नाग देवताको पूजा गर्नुहोस् भनेको मैले त्यही भएर तपाईँले औँसीको दिन चोखो खानु औँसीको दिन माछा मासु लसुन प्याज नखानु अनि एकादशीको दिन चाहिँ व्रत बस्नु तपाईँलाई राम्रो भइहाल्छ क्या है
1: हुन्छ गुरु
0: हुन्छ हस् नारायण उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी रोल्पा जिल्ला त्रिवेणी गाउँपालिकाबाट आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो जे देखियो मैले उहाँलाई जानकारी गराएँ है अब उहाँले रत्न कवच अर्डर गरेर रत्न कवच लाउनु भयो भने उहाँलाई 70-80% राम्रो ग्यारेन्टी हुन्छ फरक पर्दैन लाउनु चाहिँ पर्यो होइन ग्रह दशा हेराएर मात्रै राम्रो चाहिँ हुँदैन ग्रह दशा हेराएपछि समस्याको भन्छु म समस्या पनि भन्छु त्यसको समाधान पनि मैले भन्ने गरेको हुन्छु क्या हो यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ है 98-451-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क पनि गर्नुहोला कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: नमस्ते गुरुबा
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म गोर्खाबाट
0: गोर्खा जिल्लाबाट हजुरको शुभ नाम
2: मेरो शुभ नाम साहसी पाण्डे
0: हजुर साहसी पाण्डे गोर्खा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
2: लक्ष्मी बजार
0: हो
2: हजुर
0: कसको विषयमा हेर्नु चाहनुहुन्छ
2: आफ्नै
0: जन्ममिति भन्नुहोस् तपाईँको कति हो
2: 2069 साल 2 महिना 10 गते
0: 69 साल जेठको 10 गते समय पनि भन्नु
2: 1:30 भित्रमा
0: हजुर 1:30 होइन
2: हजुर
0: कति बजेदेखि कति बजेको बिच भित्रमा हो त
2: 1:30 भित्र भन्नुभएको थियो
0: कति बजेदेखि त 9 बजेदेखि हो कि 8 बजेदेखि 1:30 भित्र हो त
2: 9 बजेदेखि होला
0: त्यसो त भएन नि त्यत्रो ग्यापमा त कसरी हेर्ने त अस्ति भर्खर जन्मिनु भएको तपाईँ
2: 1:00 एकदेखि 1:30 भित्र भन्नुभएको थियो कि मलाई
0: बिहानको कि दिउँसोको कि रातिको
2: दिउँसोको हजुर
0: जन्म कुन जिल्ला भएको तपाईँको
2: केरौजा
0: जिल्ला हो त कुन जिल्ला कुन हो त कहाँ पर्छ केरौजा भन्ने चाहिँ तनहुँ जिल्ला हो
2: हजुर
0: ल 2069 साल जेठ शुक्ल पक्षको बुधबार तृतीय तिथिमा जन्म मिथुन राशि होइन मृग शिराको चौथो चरण नाम आउँछ तपाईँको किरण अथवा किशोरी नाम आउँछ है
2: हजुर
0: तपाईँ छोरी मान्छे होइन नानी होइन तपाईँ
2: हजुर
0: हो तपाईँको किरण नाम आउँछ अथवा किशोरी नाम आउँछ है नारायणको नाम चाहिँ अनि मध्य नानी देवगण परेको छ
2: हजुर
0: तपाईँको घातकमा परेको छ तिथिहरू चाहिँ तपाईँको लागि द्वितीय सप्तमी द्वादशी तिथि घातक छ सोमबार घातक स्वाति नक्षत्र घातक नम्बरमा 4 नम्बर राशिमा धनु राशि तपाईँको ग्रह धेरै बिग्रिया छ छिटो रिसाउनुहुन्छ रिस लागि उठिहाल्छ झनक्क हुन्छ टाउकोमा निधारमा तपाईँको चोट लाग्ने खतहरू बस्ने हुन्छ निधारतिर लडिसक्नुभयो केमा लड्नुभयो काठमा कि ढुङ्गामा
2: ढुङ्गामा नि लडे स्कुलमा नि लडे
0: लड्नु भएन नि त अलिक ख्याल गर्नु पर्यो है
2: हजुर
0: रिसलाई कम गर्ने कन्ट्रोल गर्ने गर्नु पर्यो माङ्गलिक पनि हुनुहुन्छ कालो सर्पयोग पनि हुनुहुन्छ अनि सूर्य ग्रहणको योग पनि परेको छ तपाईँको लागि पढ्नलाई दिमाग राम्रो हो पढ्न फिटिक्कै मन लाग्दैन तपाईँलाई है
2: हजुर
0: नभए पढाइ एकदम राम्रो तगडा हुनुपर्ने हो अब तपाईँले रत्न कवच लाउने होइन हामीसँग पाउँछ मम्मी बाबालाई भने रत्न कवच लाउने रत्न कवच लगाइसकेपछि आइतबारको दिन नुन नखाने मङ्गलबारको दिन अहिलेको लागि चोखो खाने शुद्ध भोजन गर्ने अनि एकादशीको दिन अन्न नखाने भात नखाने होइन
2: हजुर
0: यदि काम तपाईँले गर्नुपर्छ तपाईँ 69 सालको मान्छे, अहिले तपाईँलाई दशा चलेको छ, यहाँबाट हेर्दाखेरि अस्ति ज्येष्ठ पछि यता भ्रामरी र अर्को राहु एकदम खराब ग्रह छ, मनमा राम्रा कुरा आउँदै आउँदैन, होइन पढ्न मन लाग्दैन, राम्रा साथीको सङ्गत गर्न मन लाग्दैन, तपाईँलाई रिस मात्रै उठ्छ है, तपाईँले प्रेम विवाह गर्नु हुँदैन, प्रेम गर्नुभयो भने धोका खाने ग्रह र प्रेम विवाह गर्नुभयो भने फेरि विवाह बिग्रिने ग्रह छ। अहिलेलाई पढाइमा ध्यान दिनुपर्छ, तर तपाईँको पढाइमा ध्यान फिटिक्कै छैन, हो कि होइन? कति क्लासमा पढ्नुहुन्छ?
2: अहिले 9 मा।
0: 9 मा। अब यसै तालो हो भने त एसएससीमा त राम्रो नम्बर आउँदैन, हो कि होइन?
2: हजुर।
0: 8 बाट 9 मा जाँदाखेरि के आएको थियो, कति विषय कति नम्बर आएको थियो?
2: ए आएको थियो।
0: अब अस्ति जेठदेखि यता त ग्रह बिग्रियो, होइन?
2: तपाईँको
0: जन्म जेठमा हो नि त,
2: हो
0: एकदम ख्याल गर्नु। पढाइमा चाहिँ बिहान 1.5 घण्टा 2 घण्टा, बिहान बेलुका 1.5 घण्टा 2 घण्टा होमवर्क सकेपछि पढ्नुहोस् है, धेरै पनि पढ्नु पर्छ, अलिकति मेहनत गर्नुभयो भने दिमाग असाध्यै राम्रो तेजिलो छ, स्मरण शक्ति पनि तपाईँको राम्रो छ है, तर पढ्न मन नलाग्ने कारण चाहिँ ग्रहले हो। आइतबारको दिन नुन नखाने, मंगलबारको दिन चोखो खाने, एकादशीको दिन अन्न नखाने, यो सधैँभरि सम्झिराख्नुहोस्। नागपञ्चमीको बेलामा नाग देवताको पूजा कुनै शिवको मन्दिरमा गएर अलग्ग गर्नुहोस्, राम्रो भइहाल्छ, समस्या आउँदैन है। अरू के
2: गर्ने गुरुबा?
0: रत्न कवचको लागि अहिले 10 बजेपछि फोन गर्नु, मम्मी बाबालाई फोन गर्न लगाउनु, अनि उहाँहरूलाई म भन्छु, पठाइदिन्छु, म उही लक्ष्मी बजार पठाइदिन्छु, लाउनु, राम्रो भइहाल्छ है।
2: हस् गुरुबा।
0: हस् नारायण। उहाँले फोन गर्नुभएको थियो गोर्खा लक्ष्मी बजारबाट फोन गर्नुभएको थियो, गोर्खा बजारभन्दा अलिकति तल र लक्ष्मी बजार पर्छ होइन। 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ उहाँलाई। कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: हजुर नमस्कार गुरुबा।
0: नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ?
3: दाङ
0: जिल्लाबाट।
3: हजुर।
0: कसको विषयमा हेराउन चाहनुहुन्छ?
3: आफ्नै बारेमा।
0: दाङको कुन ठाउँबाट बोल्नु भएको?
3: दाङ बगरबाट।
0: हजुर, अनि तपाईँको शुभ नाम भन्नुहोस् त?
3: भीनापुन।
0: भीनापुन।
3: हजुर।
0: कि मीनापुन?
3: भीनापुन
0: हो। अनि तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2069 साल
0: असार महिनाको
3: असार 17 गते
0: के बार पर्छ?
3: सोमबार पर्छ भन्ने?
0: खोइ त परेन त सोमबार त।
3: कुन बार पर्छ
0: मलाई त के थाहा हुन्छ र तपाईँको, मलाई कसरी थाहा हुन्छ त, तर सोमबार चाहिँ होइन। 69 साल होइन कि नानी?
3: 2069
0: 69 साल 16 गते हो।
3: हजुर।
0: अनि के बार पर्छ?
3: खोइ त के सोमबार भन्दै हुनुहुन्थ्यो।
0: अनि मिलेन त, जन्ममिति मिलेन तपाईँको, 16 गते पनि होइन, 17 गते पनि होइन, कति गते पर्व पनि?
3: 17 गते
0: सोमबार हो, कन्फर्म ग्यारेन्टी सोमबार हो भनेर कुरा थाहा छ?
3: सोमबार हो भन्नुहुन्छ मम्मीले।
0: हो अनि अनि चिना बाउनु भएको छैन? हजुर।
3: 16 गते होइन रे, 17 गते साँझ सोमबार पर्छ।
0: कति बजे जन्म समय कति बजे हो?
3: 7:44।
0: 17 गते होइन भन्नु है मम्मीलाई। 7:44 साँझको, 18 गते सोमबार पर्छ। नारायणको नाम के आउँछ थाहा छ? ल सुन्नुहोस् है, 2069 साल असार शुक्ल पक्षको सोमबार चतुर्दशी तिथिमा जन्म धनु राशि, तपाईँको तपाईँ मूल पर्नु भएको रहेछ, मूलको पहिलो पाउले भेटेको छ तपाईँको, नाम आउँछ तपाईँको एबाट नाम आउँछ, क ख ग घ आउँदाखेरि बुढो ए भन्ने आउँछ नि, यबाट यन्त्र भनिन्छ नि, हो यसको ए है, यसबाट नाम आउँछ तपाईँको चाहिँ भीम कुमारी आउँदैन, तपाईँको आद्यनारी देवगण आद्यनारी राक्षस गण परेको छ, अलिक छिटो रिसाउन मन लाग्दो रहेछ। तपाईँको ग्रहले पिता भनेको तपाईँको बाबालाई पिर्ने गरेर बाबालाई पिर्ने मूल परेको छ है, यसो तपाईँले ख्याल गर्नुपर्छ। घातक तिथिहरू तपाईँको प्रतिपद घातक तिथिहरू तृतीया अष्टमी त्रयोदशी हुन्छ, शुक्रबार तपाईँलाई घातक हुन्छ। नम्बरमा नौ नम्बर राशिमा कर्कट राशि घातक हुन्छ है, पेट दुख्ने अलिक धेरै मात्रामा पेट दुख्छ तपाईँलाई, अलिकति पाइल्स हुने अथवा अल्सर हुने यी कुराहरू पनि हुनसक्छ। पानी अलिक धेरै पिउने गर्नुहोस्, फलफुलहरू सागसब्जी धेरै खाने गर्नुहोस्, माछा मासु कम खाने गर्नुहोस् है, तपाईँको लागि राम्रो मानिन्छ। अनि त्यसपछि तपाईँको कालो सर्प एक परेको छ, सपनाहरू नराम्रो देख्ने, पढ्न मन नलाग्ने, पढ्न अल्छी लाग्ने, पढ्न किताब समायो भने निन्द्रा लाग्ने, हाई हाई आउने गर्छ तपाईँले, त्यस्तो गर्छ कि गर्दैन?
3: निद्रा
0: हो, किताब समायो भने त्यो भइहाल्छ, त्यो ग्रहले गर्दाखेरि भएको। अहिले तपाईँलाई ग्रह सङ्कटा भन्ने ग्रह चलेको छ एउटा है, एउटा शुक्र भन्ने ग्रह चलेको छ, अस्तिसम्म ग्रह एकदमै नराम्रो थियो तपाईँको, अब भने बिस्तारै बिस्तारै राम्रो हुन्छ। अब अस्ति साउनदेखि ग्रह अलिकति राम्रा भए, तपाईँको लागि दशाको शान्ति गर्नुपर्ने बेला भएको छ, दशाको शान्ति गर्नुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन। केटा साथी नबनाउनुहोस्, अहिले बनाउनु हुँदैन, तपाईँले अहिले बनाउनु भयो भने तपाईँको जिन्दगीभरि रोएर बस्नुपर्छ, दुःख पाइन्छ। पढाइमा मात्रै फोकस गर्नुहोस्, पढाइमा ध्यान दिनुहोस्, तपाईँलाई राम्रो हुन्छ, समस्या आउँदैन। समस्या जिज्ञासा के कुरा सोध्न मन लागेको छ भन्नुहोस् त?
3: आँखा दुख्नुको कारण के हो?
0: सूर्यले आँखा दुखेको, सूर्यले गर्दाखेरि, सूर्यले गर्दा आँखा दुखेको, नाक दोष परेको छ, त्यो भएर आँखा दुखेको तपाईँको लागि चाहिँ है। पढाइमा ध्यान दिनुहोस्, राम्रो भइहाल्छ, समस्या आउँदैन क्या है। पानी अलिक पिउने गर्नुहोस् त।
3: जुम्ले दुबईको एकैचोटि हेर्न मिल्दैन?
0: जुम्लेको पनि ठिक छ त, राम्रो छ, एउटै ग्रह आउँछ, जुम्लेको र अर्को फरक फरक हुँदैन, लगभग एउटै एउटै आउँछ। अरू केही कुरामा ध्यान नदिनु, अहिलेको लागि नागदोष छ, सङ्कटा छ, शुक्र छ, यो ग्रह राम्रो होइन, यसले बुद्धि राम्रो गराउँदैन, होइन, राम्रो राम्रो बुद्धिमा लिएर हिँड्दैन। मैले बेकारमा यस्तो गरेछु, मैले बेकारमा यस्तो भएछ भने मनमा पछि तपाईँ अहिले गरेको कामले पछि भविष्यमा तपाईँलाई पछुतो हुन्छ। बेकार मैले पढेन छु, होइन, बेकार मैले यस्तो मान्छेको सङ्गत गरेछु, बेकार मैले यस्तो साथीहरू बनाएछु भन्ने मनमा पछि आउँछ। त्यो भएर पछुताउनुभन्दा पहिला नि अलिकति सजग रहनुहोस् तपाईँ है, अहिले कोही पनि साथीहरू नबनाउनुहोस्, चाहे केटा साथी होस् चाहे केटी साथी होस्, एकदम घनिष्ठ साथी नबनाउनुहोस्, अहिले तपाईँलाई थाप्दैन, राम्रो हुँदैन तपाईँको लागि। अनि पछि पछि फेरि ग्रह दशा हेरेर अनि गरौँला है। सरकारी जागिर खानु, सरकारी जागिर राम्रो छ त, विदेश यात्रा पनि राम्रो छ, अलिक छिटो रिसाउनुहुन्छ तपाईँ, रिस चाहिँ उठ्नु भएन, रिसाउनु भएन हो कि होइन? रिसाउनु भएन, नरिसाउनुहोस्, शान्त हुनुहोस्। रिस उठ्यो भने रिसाउनु हुँदैन भन्ने गुरुले भन्नुभएको छ, म रिसाएँ भने मलाई ग्रह लाग्छ अरे भन्नुभएको छ गुरुले भनेर मनमा सोच्नुहोस्, अनि रिस पनि उठ्दैन, नरिसाउनुहोस्, शान्त हुनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है।
3: हजुर, मेरो दादा पनि म भन्दा एक घन्टा आधी घन्टा अगाडिको हुनुहुन्छ कि?
0: हजुर, उहाँको पछि हेरौँ है, उहाँको पछि हेरौँ है त। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, दाङ जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नमस्ते। हजुर हजुर, राधे श्याम, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: हजुर गुरु, नमस्ते।
0: हजुर राधे, राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाबाट। शुभ नाम तपाईँको भन्नुहोस् त?
4: शुभ नाम सरिता केसी।
0: सरिता केसी, कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो आफ्नै बारेमा हो।
0: आफ्नै बारेमा हो, जन्ममिति भन्नुहोस् त?
4: 2066 साल 66 साल 2 महिना 4 गते।
0: 2 महिना 4 गते, समय पनि भन्नु?
4: बिहानको चार बजे सोमबार
0: बिहानको चार बजे हो
4: हजुर
0: उज्यालो भएको चार गते हो
4: हजुर
0: ल तीन गतेको राति उज्यालो भएको चार गते बिहानको चाहिँ चार बजे होइन ल सुन्नुहोस् ध्यान दिएर म भन्छु है तपाईँको 2067 साल जेठ कृष्ण पक्षको सोमबार नवमी तिथिमा जन्म राशि तपाईँको कुम्भ राशि नाम आउँछ तपाईँको सावित्रा है हजुर नारायणको नाम सावित्रा कुम्भ राशि पर्छ है आद्यनाडी राक्षस गण परेको छ तपाईँको घातकमा परेको छ तिथि तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा तीन नम्बर राशिमा तपाईँको लागि कुम्भ राशि घातक भनेर लेखिया छ कुम्भ राशि घातक छ है अनि त्यसपछि माङ्गलिक हुनुभयो ग्रह राम्रो भएन नानीको बुद्धि राम्रो भएन त नानी किन यति ज्ञानी मान्छेको बुद्धि राम्रो हुनुपर्ने हो पढ्न मन नलाग्ने अनि साथीहरू बोलाउन मन लाग्ने गफ गर्न मन लाग्ने मोबाइलमा धेरै चाहिँ कुरा गर्न मन लाग्ने मन एकरो टोलाइराख्ने कसै कसैको बारेमा सोचिराख्ने ग्रह छ त नानी कसको बारेमा सोचिन्छ यसरी यहाँ त ग्रह बिग्रिएको छ नानीको माङ्गलिक परेकी छौ माङ्गलिकको शान्ति गर्नुपर्छ अहिले प्रेम गर्ने लभ गर्ने कुरै नसोच्नु यो सोच्यो भने गलत हुन्छ राम्रो हुँदैन नानीलाई है अहिले एकदम खराब ग्रह छ नानीको अहिले अहिले उल्का भन्ने ग्रह चलेको छ अहिले यो बेलामा साथीहरूको नराम्रो नराम्रो साथीको सङ्गत गर्न मन लाग्ने नराम्रो नराम्रो साथीको सङ्गत हुन्छ पढाइमा एकदम राम्रो दिमाग असाध्यै तेजिलो दिमागको पढ्नै मन लाग्दैन कति क्लासमा पढ्नुहुन्छ बाह्रमा पढ्नुहुन्छ ल पढाइमा ध्यान दिनुहोस् अन्त ध्यान नदिनुहोस् अहिले अहिले अन्त ध्यान दिनुभयो भने पछि भविष्य बिग्रिन्छ फेरि राम्रो हुँदैन एकपटक ग्रहको शान्ति गर्नुपर्ने बेला भएको छ मङ्गलबारको दिन व्रत बस्नु तपाईँ सधैँभरि अब पछिदेखि व्रत बस्नु मङ्गलबारदेखि है रङ कलरहरू तपाईँकोलाई ध्वासे ध्वासे फुस्रो फुस्रो कलर राम्रो हुन्छ शनिबार शनिबार व्रत बस्नु शनिबार तोरीको तेल नखानु शनिबार पिपलमा गएर जल चढाउनु अब साढे लगभग तिन वर्ष जति लगातार गर्नु पिपल छ कि छैन घर छेउछाउतिर हो पिपलमा गएर जल चढाउनु पर्छ बिहान उठ्ने नुहाई धुवाई गर्ने अनि त्यसपछि गएर जल चढाउनु पर्छ तोरीको तेल लिएर जानु तोरीको तेल चढाइदिनु जरामा क्या पिपलको है त्यो गर्नु शनिबार शनिबार गर्नु तपाईँलाई राम्रो हुन्छ समस्याहरू आउँदैन त्यसपछि सबै थोक राम्रो भइ नै हाल्छ अरू केही कुरा सोध्न मन लागेको छ अहिले पढाइ लेखाइमा पनि कमी कमजोरी अनि कुन विषय लिएर पढ्नु भएको छ बाह्रमा इङ्ग्लिस विषय लिएर पढ्नु भएको छ ल अलि मजाले पढ्नुहोस् पछि गएर ठुलो मान्छे बन्नुपर्छ नानी है मङ्गलबारको व्रत बस्यो कि नबस्ने ल बस्नु पछिदेखि बसिहाल्नु मङ्गलबारको व्रत बस्नु राम्रो भइहाल्छ बस्नु बिहान उठेर नुहाई नुहाई गरेर अनि त्यसपछि गणेशजीलाई रातो फुल लिनु रातो फुल लिएर चाहिँ गणेश भगवान् म आजदेखि मङ्गलबारको व्रत बस्छु मेरो माङ्गलिक दोष चाहिँ कम भएर जाओस् मेरो मलाई माङ्गलिक दोष नलागोस् म हरेक मङ्गलबार मङ्गलबार व्रत बस्छु हरेक मङ्गलबार मङ्गलबार म चोखो भएर बस्छु नुहाई नुहाई गरेर चोखो हुन्छु म भगवान् मलाई कृपा गर्नुहोस् भनेर फुल लिएर तपाईँले गणेशजीको मूर्तिमा चढाउनुहोस् फोटोमा चढाउनुहोस् अनि व्रत सुरु गर्नु है त्यसमा चिन्तै गर्नु पर्दैन धेरै राम्रा छन् तपाईँको ग्रहहरू राम्रो ग्रह छ अहिले तपाईँलाई चिन्ता गर्ने विषय छैन राम्रो छ ग्रहहरू है उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो विषयमा हेर्नको लागि रोल्पादेखि फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्पपोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ भरतपुर 8 गौरीगंज हेल्पपोस्टकै अगाडि हाम्रो जतिसुकै कार्यालय रहेको छ आएर तपाईँले हामीलाई प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इशारा भएको छ, भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 97140031429
7: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
0: रेडियो बिहानी 97.6 मेगाहर्ज
4: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोन को फाइल अनि कर छुट्टाको तनावले दिमागै खराब हुन लाग्यो यार
5: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्ट्यान्ट सर्भिस
4: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
4: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
5: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
4: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
5: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 0105905530 र मोबाइल नम्बर 98 60 24 85 49 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र पवित्र पवित्र र उच्च नाउँमा ख्रिष्टी अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाका लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन कलासीको पत्र 3:1-17 यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यहाँ यसरी लेखिएको छ, यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिको कुरामा मन लगाओ, पृथ्वीमा भएको कुरामा होइन, किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट जो हाम्रा जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछ। यसकारण तिमीहरूमा जो संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार, व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ जो मूर्ति पूजा हो। यिनै कुराहरूको खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यो, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग, रिस, क्रोध, डाहा, निन्दा, आफ्नै मुखबाट निस्कने फोहोर बोली, एउटाले अर्कोलाई नठाड, किनकि पुरानो स्वभाव त्यसका चलन समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारणा गरेका छौ जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। यहाँ ग्रीक र यहुदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुक्काको भेद रहने छैन, तर ख्रीष्टमा नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करूणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। एउटाले अर्कालाई सहने गर। कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबैभन्दा बढी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँच्छ। ख्रीष्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्। साँच्चै तिमीहरू त्यसका निम्ति एउटै शरीरमा बोलाइएका थियो। तिमीहरू धन्यवादी हौ। ख्रीष्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्। पूरा बुद्धिमानी साथ एउटाले अर्कोलाई सिकाऊ र अर्ति देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन, स्तुति र आत्मिक गान गाऊ। कुरा वा काममा जे जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु यीशुको नाउँमा गर। आदरणीय श्रोता, यो खण्डको मुख्य विचार यहाँ यसरी भन्न सकिन्छ, ख्रीष्टको जीवन परमेश्वरमा ख्रिस्टसँग अथवा क्रिस्टियनको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको जीवन हो। एक इसाईको जीवन, एक क्रिस्टियनको जीवन वास्तवमा के हो, कस्तो खालको जीवन हो भन्ने कुरा पावल प्रेरितले यो खण्डमा स्पष्ट रूपमा बताउन खोजिरहेको हामी देख्छौ। एउटा क्रिस्टियन जीवन खास के हो, त्यो भनेको परमेश्वरमा ख्रिस्टसँग लुकाइएको जीवन हो। परमेश्वरमा ख्रिस्ट येशूसँग लुकाइएको जीवन हो। यसको मतलब एउटा क्रिस्टियनको जीवनलाई मानिसहरूले हेर्दाखेरि त्यो व्यक्तिलाई ख्रिस्ट येशू अथवा त्यो व्यक्तिलाई हेर्दाखेरि त्यो व्यक्तिको जीवनमा येशू ख्रिस्ट देख्नु पर्छ भनेको हो। येशू ख्रिस्टलाई देखाउन पर्छ अथवा देख्नु पर्छ, किनभने एउटा क्रिस्टियन जीवन भनेको परमेश्वरमा ख्रिस्ट येशूसँग लुकाइएको जीवन हो भने अब कुनै पनि व्यक्तिको आफ्नो पन त्यहाँ देखिनु हुँदैन। त्यो व्यक्ति आफै संसारमा जिउँदाखेरि, संसारमा हिँडुल गर्दाखेरि, येशूसँगै जिउँदा, येशूसँगै हिँडुल गर्दा मानिसहरूले येशूलाई देख्न सक्नु पर्छ भन्ने हो। यदि साँचो क्रिस्चियन हो, उसको जीवनमा प्रभु येशू ख्रिस्टमा विश्वास गरेर ऊ एउटा परिपक्व क्रिस्चियन हो भने उसको जीवनमा ख्रिस्ट येशू मानिस उसको जीवनलाई हेरेर मानिसहरूले येशू ख्रिस्टलाई देख्न सक्छन् भन्नु खोजेको हो। यदि त्यसो हो भने यहाँनिर लेखकले के कुरा भन्छन् भने ख्रिस्टसँग जी उठेकाहरूले माथिका कुराहरू खोज्नु पर्छ भनेको छ। ख्रिस्ट येशूसँग लुकाइएको जीवन, ख्रिस्ट येशूलाई मानिसहरूले देख्ने जीवन हो भने यो जीवन चाहिँ कस्तो खालको जीवन हो भने ख्रिस्टसँगै मरेर ख्रिस्टसँगै जी उठेको जीवन हो। एकपल्ट मरेर फेरि जीवित भएको जीवन भनेको ख्रिस्ट येशूमा लुकाइएको जीवन हो। त्यस्ता खालका व्यक्तिहरू जिउँदाखेरि, यो संसारमा जिउँदाखेरि अब कसरी उसले येशूलाई देखाउन सक्छ त, उसको जीवनबाट कसरी एउटा व्यक्तिको जीवनलाई हेरेर मानिसहरूले येशू कसरी देख्न सक्छन् त भन्दा, त्यो व्यक्तिले संसारका कुराहरूमाथि अथवा तलको कुराहरूमाथि मन लगाउनु हुँदैन अथवा खोजी गर्नु हुँदैन। उसले चाहिँ माथिका कुराहरू खोजी गर्नुपर्छ, उसले परमेश्वरको कुराहरू खोजी गर्नुपर्छ, परमेश्वरले सोच्नुभएका कुराहरू सोच्नुपर्छ, परमेश्वरले देख्ने कुराहरू देख्नुपर्छ, परमेश्वरले गर्ने कामहरू उसले गर्नुपर्छ, किनभने उसको जीवन ख्रिस्टसँग लुकाइएको जीवन हो र ख्रिस्टसँग लुकाइएको जीवनमा आफूलाई देखाउँदैन, आफूलाई देख्दैन मानिसहरूले, येशू ख्रिस्टलाई देख्छन्। अनि यो ख्रिस्टलाई देखाउने जीवनमा हामी प्रत्येकले माथिको कुराहरू खोज्नुपर्छ, माथिका कुराहरूमा मन लगाउनुपर्छ, पृथ्वीको कुराहरूमा होइन। तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ, ख्रिस्ट हाम्रो जीवन हुनुहुन्छ। आज जिएको जीवन, प्रत्येक क्रिस्चियनले जिएको जीवन चाहिँ आफ्नो नभएर यहाँनिर के भन्छ भने ख्रिस्ट चाहिँ हाम्रो जीवन हुनुहुन्छ। ख्रिस्टसँग लुकिएको जीवन, लुकाइएको जीवन चाहिँ के हो भने अब ख्रिस्ट नै हाम्रो जीवन हुनुहुन्छ। येशू नै अब हाम्रो जीवन भएकोले मानिसहरूले येशूलाई देख्न थाल्छन्, येशूलाई देख्छन्, किनभने हरेक व्यक्तिले माथिका कुरा खोज्छन्, पृथ्वीका कुरा होइन स्वर्गका कुराहरूमा मन लगाउँछन्, पृथ्वीमा भएका कुराहरूमा होइन। त्यसैले यो जीवन भनेको अब ख्रिस्ट नै हाम्रो जीवन हुनुहुन्छ। उहाँ प्रकट हुनुहुँदा क्रिस्चियनहरू पनि उहाँसँगै महिमामा प्रकट हुन्छन्। यीशु ख्रीष्टलाई विश्वास गर्ने प्रत्येक व्यक्ति चाहिँ व्यक्तिको जीवन भनेको ख्रीष्ट यीशु नै हो र एक दिन यीशु प्रकट हुनुहुन्छ हुनुहुनेछ र उहाँ प्रकट हुनुहुँदाखेरि कुराहरूमा मन लगाउँछन् पृथ्वीमा भएका कुराहरूमा होइन त्यसैले यो जीवन भनेको अब ख्रीष्ट नै हाम्रो जीवन हुनुहुन्छ उहाँ

त्यसकारण संसारिक स्वभावहरूलाई मार्नुपर्छ। यदि यही नै हो भने, यही नै हो भने अब गर्नुपर्ने के? प्रत्येक क्रिश्चियन जिउँदाखेरि कसरी जिउने त? अब ख्रिस्टमा लुकाइएको जीवन जिउँदाखेरि कसरी जिउने त भन्दा पावलले यहाँ स्पष्ट रूपमा बताइएको छ। एउटाले अर्कालाई ढाँट्नु हुँदैन भन्ने कुरा यहाँ बताइएको छ। एउटाले अर्कोलाई नढाँट भनिएको छ, किनभने यो जीवन भनेको ख्रिस्ट चाहिँ हाम्रो जीवन हुनुहुन्छ र ख्रिस्ट यीशु प्रकट हुनुहुँदा हरेक क्रिश्चियनहरू पनि मैमित रूपमा उहाँसँगै प्रकट हुनेछ। ढाँट्यो भन्दा ढाँटको पिता त शैतान हो। जसले ढाँट्छ त्यसले शैतानलाई खुसी पार्छ अनि शैतान चाहिँ परमेश्वरको विरुद्धमा हुन्छ। त्यसकारण ढाँट्ने काम अब ख्रिस्टमा भएको जीवन, ख्रिस्टमा लुकाइएको जीवन भएको कारणले अब ढाँट्ने कुराको लागि ठाउँ हुँदै हुँदैन। जसले ढाँट्छ त्यसले गल्ती गर्छ। ख्रिस्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। यीशु ख्रिस्ट नै अब पूर्ण जीवनै ख्रिस्ट यीशु भएकोले गर्दा, ख्रिस्ट यीशुमा नै जीवन लुकाइएकोले गर्दा अब चारैतिरबाट हेर्दाखेरि मानिसहरूले यीशुलाई देख्न थाल्छन् र यीशुलाई देख्ने जीवन चाहिँ ढाँटको जीवन हुनु हुँदैन भन्ने कुरा यहाँ हामी देख्छौ। हरेक ख्रिस्टियनले पवित्र र प्रिय भएर तिमीहरूले करूणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। अब यीशु ख्रिस्टमा लुकाइएको जीवन भनेको नै अब दया, करूणा, दीनता, नम्रता र धैर्य धारण गर्ने जीवन हो। यहाँनिर ढाँड हुँदैन, यहाँनिर व्यभिचारको कुरा हुँदैन, यहाँनिर केवल दयाका कुरा, दीनताको कुरा, नम्रताको कुरा, धैर्यताको कुरा अनि शान्ति, आनन्द यी कुराहरू नै हुन्। किनभने आत्माका नौवटा फल जो प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, नम्रता, आत्मसंयम र विश्वास, त यो सबै कुराहरू चाहिँ एउटा ख्रिस्ट यीशुमा लुकाइएको जीवनभित्र यो आत्माको फलले पूरै भरिपूर्ण हुनुपर्ने हुन्छ। एउटाले अर्कोलाई सहने गर्नुपर्छ, एकले अर्कोलाई क्षमा गर्नुपर्छ, कृतज्ञता साथ भजन स्तुति र आत्मिक गान गाउनुपर्छ, जे जति गर्छौ प्रभु यीशुको नाममा गर्नुपर्छ। यसरी लेखकले यो खण्डमा एक ख्रिस्चियनको जीवनमा परमेश्वरमा ख्रिस्ट यीशुमा लुकाइएको छ भनेर सिकाएका छन्। ख्रिस्चियनको जीवन चाहिँ परमेश्वरमा ख्रिस्ट यीशुमा लुकाइएको छ भनेर सिकाएका छन्। यो जीवनमा ख्रिस्टमा जी उठेको जीवन हो, ख्रिस्टमा जीवन छ अथवा ख्रिस्ट नै हाम्रो जीवन हो। ख्रिस्ट प्रकट हुनुहुँदा ख्रिस्चियनहरू पनि महिमित हुनेछन्। यसकारण हरेकले संसारिक स्वभावहरूलाई त्यागेर, मारेर ज्योतिका सन्तान भएर जिउनु पर्छ। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दा आज ख्रिस्चियनको जीवन चाहिँ परमेश्वरमा ख्रिस्टसँग लुकाइएको जीवन हो भन्ने मुख्य विचारलाई हामीले चिरफार गरेका छौं। यसको बारेमा हामीले यहाँ वचन सुनेका छौं ताकि हामीहरू अब जिउने क्रममा सांसारिक कुरामा होइन, हाम्रो विचारहरू, हाम्रो हेराइहरू, सोचाइहरू, हाम्रो खोजी माथि का कुराहरूमा हुनुपर्छ, पृथ्वीको कुराहरूमा हुनु हुँदैन। र हामीहरूको जीवन चाहिँ अब हाम्रो जीवनमा पाप अथवा यो झूठ बोल्ने काम गर्नु हुँदैन। हाम्रो जीवनमा केवल अब दया, भलाइका कुराहरू यहाँ हुनुपर्छ, किनभने करूणा, दया, दीनता, नम्रता र धैर्य धारण हामीले गर्नुपर्छ, सहने गर्नुपर्छ, क्षमा दिनुपर्छ र आत्मिक गान गाउनुपर्छ र जे जति पनि गर्छौ हामी यीशुको नाउँमा काम गर्नुपर्छ। यदि यहाँहरूले यो प्रवचन सुन्दै गर्ने क्रममा यीशु ख्रिस्टलाई विश्वास गर्नु भएको छैन भने आज

यो समय हो। यहाँहरूको जीवनमा पनि करूणा, दया, दीनता, नम्रता र धैर्यताको जीवन चाहिन्छ र दया, भलाई, प्रेम, आनन्द, शान्तिको जीवन चाहिन्छ भने आज येशु ख्रिस्टमा लुकाइएको जीवन चाहिँ यसरी नै करूणा, दीनता, नम्रता हुन्छ र एकअर्कालाई सहने गर्न सक्छ, एकअर्कालाई क्षमा गर्न सक्छ, आत्मिक गानहरू गाउन सक्छ, जे पनि गर्छ यीशुको नाममा गर्न सक्छ। र यदि यीशुलाई विश्वास गर्नु भएको छैन भने यहाँहरूले यीशुलाई विश्वास गर्नुहोस् र यी सबै आशीर्वादहरू प्राप्त गर्नुहोस्। दया, भलाइका कुराहरू गर्नुहोस् र सहनुहोस्, क्षमा गर्नुहोस्। र यदि यीशु ख्रिस्टलाई विश्वास गरिसक्नु भएको छ यहाँहरूले भनेदेखि यो ख्रिस्टमा लुकाइएको जीवन हो र ख्रिस्टसँग लुकाइएको जीवन हो र हरेकले त्यस अनुसार जिउनुपर्छ। परमेश्वरको जस्तै सोचाइ गर्नुपर्छ, माथिका कुराहरूतिर मन लगाउनुपर्छ, पृथ्वीको कुरामा होइन। झूट बोल्नु हुँदैन। अनि यहाँनिर दुईटा कुराहरू छन् कि संसारिक कुराहरूलाई अथवा संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार भनिएको छ र अर्को चाहिँ कि नयाँ स्वभावहरू धारण गर भनिएको छ। त्यसकारण आदरणीय श्रोताहरू, दुईवटा कुरा कि पुरानो स्वभाव त्यसका चाल समेत तिमीहरूले त्यागेका छौ भनिएको छ भने अर्को चाहिँ पुरा संसारिक स्वभाव कुराहरू तिनलाई मार भनिएको छ। र आज यदि पाप अथवा संसारिक स्वभावका कुराहरू, पुरानो स्वभावका कुराहरू अझै जीवित छन् भने यिनीहरूलाई निष्क्रिय बनाउनलाई, यिनीहरूलाई निष्क्रिय बनाउनलाई दिनदिनै यसलाई क्रुसमा टाँग्ने काम गर्नुपर्दछ, यसलाई मार्ने काम गर्नुपर्दछ, यसलाई त्याग्ने काम गर्नुपर्दछ। यी नराम्रा कुराहरू जे जति छन् सबैलाई त्यागेर ख्रिस्टमा लुकाइएको जीवन र यीशु जस्तै भएर जिउने जीवन हरेकले बनाउनुपर्छ। आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु र परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्।

हवस्त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: शरीर फुलेर झाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
7: लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि चणेलमा सिङ्बै सुर सेन्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरी मी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम स्तम्भ न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0102540470 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा।
8: ओहो होइन, के हो अझ हातमा सुनको औठी पनि?
9: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
8: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
9: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
8: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
9: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
8: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
10: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: नयाँ बिजनेस सुरु त गरियो, तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
12: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको? धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्ट्यान्ट सर्भिस।
11: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्, बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
12: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी,
11: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट,
12: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण, D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा,
11: कर तथा अडिट परामर्श, पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
12: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी, बीज बजार चोकबाट 4 घर तल, प्रोपाइटर किरण बिक, सम्पर्क 0105905733 र मोबाइल नम्बर 9860245049। साथै इमेल ठेगाना रहेको छ saajaconsultantservice@gmail.com।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।
14: अब रंग थेसु मुला रेडियो कार्यक्रम स्पार्क माइ फिल नला विश्वासी समक बसुगो।
15: रेडी पीडा बाबा ग्लारी ध्यान केन्द्रित लसुगो जयमसी तथा नमस्कार लासो फ्याफुला रेडियो कार्यक्रम स्पार्क माइ फेतला जीवनलाई क्षण गरेला श्रृंखलालाई अंक सादरी रंगनी स्वागत मुला न वियोग तामाङ तिनीगा रंगला लुइरी ताजीव पीडा द सम्बोधन लिस्ते मुला चु शारीरिक पीडा ताबरी हमला वा चु भावनात्मक पीडा ताबरी हमला लालन पटक बिगद्री यंगदा दुर्व्यवहार ताबा मिगदे ज्ञान यंगसे थोबा भावनात्मक पोरगदे पीडाला बेनन भन्दा नुप्पा स्रोत हिन्दा यंग शारीरिक पीडा द हाई मदमन आजीवत तामला रूपी मन मुला तसै वास्तविक लानन परिस्थिति गरे मुला जहाँ पीडा यंगला लागरी आशीर्वादला रूपी गेला मुला तिग दबिसम पीडा से यंगला था पिन मुला कि यंगला भौतिक शरीर नंगरी तिगै ताजीव मुला जुन यंगला कल्याणला लागरी खतरनाक मुला तिगै से कि यंगला भौतिक नंगरी जुन से यंग से जाना जानी कदम तलब लाबारी आवश्यक मुला ताकि पीडाला संकेत लाबा ग्ला फन्ना लाबरी हमला उदाहरण लागरी यदि रंग से रंगला या खंग सीवा ताहार मेला ग्याम थन्सुजी विषम रंग सी योनन रंगला या थे मेला ग्याम हारेंग बोस्युला रंग तिग्द थेरंग नसुला तिग्द विषम मेला से रंगला या खंगला या खंग बरी थल्दी बारी थान्दिला यदि रंगसी पङ्जिबा मेघ्याम हाजिबै पीडा महसुस अलिसिनी विषम रंगसे या मेला रानान गम थान्सुजी थे हेन्दे रेङ्बा दुई रोना थेनोन थासुजी विषम थेसे लामा रंगला गेन चोट लगब बारी हमला अर्को उदाहरण रे रंगला शरीर रे ताजिबा संक्रमण गम रंगसे महसुस लजिबा पीडा समावेश लबरी हमला पीडा से रंग चु संक्रमण ताजीबा रंगला शरीर लग्ला नंग्याम चावरी सचेत लमुला थेन्दे थेलीचा रंग थे संक्रमण ग्याम छुटकारा यंगबरी आवश्यक कदम चला बारी प्रेरित तसुला तिक दबिसम रंग दरेम थे पीडा महसूस लबरी सेम अलासुमुला यदि रंग हजिबै पीडा आरेबा संक्रमण मुबा विषम संक्रमण रेंगबा दिदोना बेवास्ता तबरी हमला चुसे रंगला शरीर दगेन हानि आतामुला जुनला कारण फैलब तब संक्रमण कारण अंग विच्छेदन आवश्यकता बढी हमला रंगसे महसुस लजीब पीडा द याकर्गी आह्वानला रूपी न्योसुगो चुसे रंग थे पीडाला कारण द सम्बोधनला बढी आह्वान लजीब मुला कि पीडा हटप तगाई सेमला पीडा से एन थेरंग बन गे तामुला जब रंग निरीस निराशा एक्लोबन उदासी वा नि डिप्रेशन महसुस लबन मुसुला चु याकर्गी सूचक हिन्बकी रंगदेन भावनात्मक समस्या मुला रंगसे ध्यान दोना लदोला यदि रंगसे चुदा बेवास्त लवरी दान सूजी विषम चू हटपता सेला आरे वास्तवरी चू अज लालन अजबा ताशेला संभावना ताला जब दोन रंगसे चुद संबोधन लवरी कदम चलावला सुगो यंगला सेम देन तिंग नंगरी ताजीबा भावनात्मक अघात द यंग हरंगला सी समाधान लसुला भजन संग्रह 147 ल 3 थेजे यंगला छिया छिबा तवला तिंग गदेदा निको पार्दी मुला देन यंगला चोर गदेदा पट्टी बादी मुला परमेश्वर नोन याकर की मुशुला जोसे रंगला टुटाप तबा तिंगदा फान्ना लबरी हमसुमुला थेने फान्ना लसुला रंगसी रंगलान भावनात्मक पीड़ा महसूस लसुजी तसै एन परमेश्वर देन थेला समाधान मुला जोसे चुदा फान्ना लला मती 11 अध्यायला 28 दुई पुइसी ग्लप्प मिगदे गा मुबा ग्लारी खाऊ गा एनी गदेला ग्लप्प सान्ना लला सु येसुसे रंगदा पिनसुब नियन निमन्त्रण हिन्बा प्रार्थना रि रोदा मैबा छनोर लसुगो यदि रंग आवश्यक मुला विषम रोल उपस्थित वि निखी ब्याङबन सेगो रोदा रंग फनाता बरी मार्गदर्शन लबरी पिन्छुगो एर्मिया 15 अध्याय 16 जब रंगला वचन गदे हाजी थे ngai चाजी थे ngada रमहार्देन ngala तिंगद आनन्द पिनमताम ताजी तिंगद विषम रंगला मिनसिंगा कहलाई दिला हे सर्वशक्तिमान परमप्रभु परमेश्वर रंगला भावनात्मक पोर फन्न लबरी रो लाबा अर्को ताम विवा परमेश्वर वचन रित ताबा प्रतिज्ञारी सेम लबा हिन्ना बाइबल रि थेरङम प्रतिज्ञा मैसुगो जुन से रंगला परिस्थिति गदेदा विशेष रूपी सम्बोधन लमुला थे बाइबल ला पद्दा कण्ठ लसुगो चुदा बारम्बार दोराई सुगो रंगला पीडा गोल्छे से माला भजन संग्रह 30 अध्याय 5 तिक्द विषम परमेश्वर ल बोमो क्षण नंगला जखेन तमुला तसै रोला निगा आ केबा चिमुला निखी मुइकिन जखेन भक्तिमुला तसै शोरी आनन्द हमुला परमेश्वर ल प्रेमद रंगला आत्मरी वंगबरी पिन्छुगो थुछेसे छम रोला उपस्थित रे वंशीगो थेन्दे पक्कनेन रंगला मलेखी नेबारे परिणतला हेन्दे रंगला दुख आनन्द रे परिणतला आमेन रंगिला जीवन रे परमेश्वर सी प्रशस्त आशिष पिन्छु गई
16: प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश यांगला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रे रंगिला केही प्रतिक्रिया सल्लाह सुझाव मुसम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98685353939 हस्त त्यो समय रिङ बिदा ताजी रंगी छङमदानु जयमसी नमस्कार
17: परेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737
1: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
2: होइन सर के सोचिरहनु भएको छ
1: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
2: ल सर हाम्रै दार्जिलिङ बेसी बिज बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपीएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
13: रेडियो बिहानी 97.6 MHz।
18: बाबु कहाँ छ? घरमा बसेर बाबु एउटा बाबुको केयर पनि गर्न सक्दैन? पागल हो, दिमाग छैन?

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: लस्त है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरदिङ प्रे र खोरमा नग फारममा अस्तिम चमटार कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851-87882 फोन सिङ्जिम सेग है रोमा
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 9 बज्यो

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-1857-37
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
6: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9850-50-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850-12-40-934
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: करेन्सी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 18 57 37
6: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर आएको
5: थिएँ, त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी खेयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाने फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्,
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छी बजारको लागि 0104016116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ।

0: सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861705544
2: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
3: छैन सर के सोचिरहनु भएको छ
2: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887878
5: रेडियो बिहानी 97.6 मेगाहर्ज
6: रेडियो नेपाल हो अब सुन्नुहोस् सृजना खत्री हाउडे मायाको आवाजमा नौटंकी माया

0: रेडियो बिहानी 97.6 MHz
1: आफू खाएर झल्लु छ हाम्रै टोके
2: जाने
3: जाउन त दाइ भट्टीको रक्सीको नसा र साउनीको नसा नै छुट्टै हुन्छ नि
4: खै आफूलाई त रक्सी खाएर गयो भने घरमा मार्छ
2: कुनले भाउजूले
4: बिहे गरेर जस्तो देख्छ कहाँको भाउजू हुनु नि
2: तपाईँको बिहे भएको छैन
4: कहाँ हुनु भएको छैन
3: झन् मजा आउँछ नि दाइ जाउँ न काल परे भट्टीको साउनीलाई भाउजू बनाइदिन्छ
4: होइन

कहाँ गयो भनेको त यहाँ भक्तिको सङ्गीतमा घरमा त खुब मैले गरेको छ।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
2: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
3: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
2: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
2: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
3: व्यवसाय तथा संस्था समितिको आय विवरण D1, D2, D3, D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
2: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
3: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 0105905530 र मोबाइल नम्बर 9860245049 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
4: लस है मेवे फेवे मा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होय रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सेन्जिम सेगो है रोमा
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: लस हे मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204670 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: रेडियो बिहानी 97.6 मेगाहर्ज
5: हेलो रोहिणी के थाहा खबर आज त तिमी साह्रै राम्रो देखेकी छ त थाहा छ म तिमीलाई कति धेरै माया गर्छु
6: मिस्टर अजय हे दीपान रोहिणी से मेरी हो मेरी
5: ठिक छ रोहिणी हामी दुईजनामा जसलाई मन पराए नि हामी रिसाउँदैनौ के तिमीहरू 15-20 वर्ष कुर्न सक्छौ
6: ओके रोहिणी
5: Bye.

0: पूर्ण पालना र जवाबदेही प्रशासन आजको आवश्यकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ सभ्य र जवाबदेही प्रशासन वर्तमान आवश्यकता रहेको बताउनुभयो। संविधानको पूर्ण कार्यान्वयन नै राष्ट्रिय संकल्प हुनुपर्ने बताउँदै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। यस्तै पूर्व प्रधानमन्त्रीहरूले संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनीहरूले संविधानका पक्षधर दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औल्याएका छन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो। संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दी जस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण उहाँले वक्तव्य मार्फत गर्नुभएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि संविधान सभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनु भएको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु राष्ट्रिय लक्ष्य संवैधानिक मार्गचित्र भएको बताउनुभयो।
1: 15 महाधिवेशन अन्तर्गत नेपाली कंग्रेसको वडा अधिवेशन शुरू भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार आज 35 जिल्लाका वडामा अधिवेशन भइरहेको छ। बाँकी जिल्लामा भने भोलि शुरू हुनेछ। काठमाडौँ उपत्यका तथा आसपासका दोलखा, रामेछाप, काभ्रे, पलाञ्चोक, सिन्धुपाल्चोकमा पनि आजै वडा अधिवेशन भइरहेको छ। पाँचथर, झापा, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, मोरङमा आज वडा अधिवेशन हुँदैछ। गण्डकी प्रदेशका सबै जिल्लामा यसै दिन वडा अधिवेशन हुने उहाँले जानकारी दिनुभयो। कर्णालीका रूकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, सुदूरपश्चिम प्रदेशका अछाम, दार्चुला, बैतडी र कैलालीमा पनि आजै वडा अधिवेशन हुँदैछ। लुम्बिनी प्रदेशका गुल्मी र नवलपरासी, बाँकेमा भने आज र भोलि दुई दिन गरेर वडा अधिवेशन हुनेछ। मध्य प्रदेश लगायतका तराईका जिल्लाहरूमा विश्वकर्मा पूजालाई पर्वका रूपमा मनाइने भएकाले आइतबारबाट वडा अधिवेशन शुरू हुने भएको हो। त्यस्तै बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा असोज 7 गते वडा अधिवेशन हुनेछ भने धादिङमा असोज 5 गते वडा अधिवेशन हुनेछ। मंगसिरमा समानान्तरमा अधिवेशन घोषणा गरेको पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने वडा अधिवेशनमा सहभागी भएको छैन। यद्यपि देउवा पक्ष धेरै नेता सानेपा पुगेर प्रवेश गरिसकेका छन्। सानेपा पुगेर गाउँ गइसकेका छन्। संस्थापन पक्ष असोज 16 देखि 19 गतेलाई तोकिएको समयमै 15 महाधिवेशन सम्पन्न गर्ने गरी वडा अधिवेशनमा होमिएको हो।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास सफल नहुने बताउनु भएको छ। संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र 10 वटा महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताउनुभयो। महाभारतमा जटिल अवस्थामा भीष्म पितामह ढलेको प्रसंग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताउनुभयो। उहाँले आफू 6 दशकदेखि एमालेमा रहेको बताउँदै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताउनुभयो। अध्यक्ष र महासचिव समेत फरक फरक कोणमा गएको भन्ने समाचारहरू झुटो भएको उहाँको दावी थियो। ओलीले असोज 6 र 7 गते बस्ने केन्द्रीय समिति बैठकपछि पार्टी एकता र आगामी कामको संकल्प सहित बाहिरिने बताउनु भएको छ।
1: धनुषाको छेरेश्वरनाथ नगरपालिका 1388 परिवारले नाप नक्सा सम्पन्न भएको 7 वर्षपछि जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन्। साविक, रमदैया, भवाडी गाविसका वडा नम्बर 2, 3, 4, 6, 7 र 8 का ती परिवारको जग्गाको नाप नक्सा विक्रमसम्म 2074 सम्पन्न भए पनि दर्ता प्रक्रिया पूर्याउन नसक्दा पूर्जा वितरण हुन सकेको थिएन। छेरेश्वरनाथ नगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख सुखदेव यादवले जग्गाधनीलाई प्रमाण पूर्जा वितरण गर्नुभयो। नाप नक्सा सम्पन्न भइसकेका नगरपालिका 2 का 242 परिवारलाई भोलि जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने तयारी रहेको नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले जानकारी दिनुभयो। यसअघि भदौ 29 गते हंसपुर नगरपालिका 5, साविक, सुगा निकास गाविस 3 का 365 परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको थियो।
0: तीन दिने भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डाक्टर सोनी मुवागले आज स्वदेश फर्कदै हुनुहुन्छ। त्यसअघि आजै दिल्लीमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। बिहान 9:30 बजे भारतीय उद्योग परिसंघ सीआईआईले उद्योगीहरूसँग राउण्ड टेबलको कार्यक्रममा सहभागी हुनुभएको छ। त्यसक्रममा वाग्लेले भारतीय लगानीकर्ता उद्योगी र व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। वहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताउनुभयो। समारोहलाई सम्बोधन गर्दै वाग्लेले नेपालमा उदयमान लगानीका अवसरमाथि प्रकाश पार्दै देशको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीहरूलाई आमन्त्रण गर्नुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक बजेट, कर सुधार र लगानीकर्ता मैत्री नीतिगत पहलहरू मार्फत नेपाल सरकारले हालै चालेका कदमहरू व्यावसायिक वातावरण सुधार गर्न, लगानीका बाधाहरू हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन लक्षित रहेको स्पष्ट पार्नुभयो। वाग्ले आज दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गरेको अर्थनीतिबारे प्रागिक छलफलमा सहभागी हुनुहुनेछ। त्यो कार्यक्रम सकाएर उहाँ आजै दिउँसो 4 बजे स्वदेश फर्कने कार्यक्रम छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सिरामा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ, एकजना साइकल यात्री घाइते भएका छन्। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नरा गाउँपालिका 3 रोजी मेडिकल नजिक आज बिहान गोल बजारबाट मिर्सियातर्फ जाँदै गरेको 9-4-85-04 नम्बरको ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट नरा गाउँपालिका 3 करिब 50 वर्षीय रामप्रीत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा सोही स्थानका करिब 45 वर्षीय राजा तुल अन्सारी घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्सारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक धनुषाको मिथिला नगरपालिका 9 करिब 25 वर्षीय कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र डेनमार्क बीच ग्रीनल्याण्डको सुरक्षा सम्बन्धी सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको सुरक्षामा अमेरिकालाई स्थायी नियन्त्रण प्राप्त हुने दावी गर्नुभएको छ। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले भने सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा साझा सुरक्षा बलियो बनाउने बताउनु भएको छ। सम्झौताले डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डका जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिने उहाँको भनाइ छ। सम्झौता आगामी साता संयुक्त राष्ट्रसंघको महासभामा हस्ताक्षर हुने र त्यसपछि संसदीय प्रक्रिया पूरा गर्नुपर्नेछ। सम्झौताको पूर्णपाठ भने सार्वजनिक गरिएको छैन। यसैबीच ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउसमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले ती संचार माध्यमले आफ्नो प्रशासनबारे बारम्बार झुटा वा काल्पनिक समाचार प्रकाशन गर्ने गरेको आरोप लगाउनुभयो, तर कुनै विशेष समाचारको उदाहरण भने दिनुभएको छैन। सीएनएन र पोलिटिकोले प्रतिबन्धलाई अमेरिकी संविधानद्वारा सुनिश्चित प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै कानूनी अधिकारको रक्षा गर्ने बताएका छन्। व्हाइट हाउसका पत्रकारहरूको संगठनले पनि पत्रकारको काम गर्ने अधिकार र अमेरिकी जनताको स्वतन्त्र सूचना पाउने अधिकारको पक्षमा आफूहरू उभिने जनाएको छ। ट्रम्पको निर्णय विरूद्ध कानूनी चुनौती आउन सक्ने अनुमान गरिएको छ।
0: अब खेल समाचार। विश्व एसियाली खेलकुद एसियाड जापानको नायोगा र आइची शहरमा आज शुरू हुँदैछ। एसियाड उद्घाटन समारोह पालोमा मिजु रंगशालामा हुँदैछ। उद्घाटन समारोहमा सम्राट नारुहितो र साम्राज्ञी मासाकोको पनि उपस्थिति रहने बताइएको छ। यद्यपि यसअघि नै महिला क्रिकेट, महिला फुटबल, महिला भलिबल, सफ्ट टेनिस लगायतका खेल शुरू भइसकेका छन्। एसियाडको समापन समारोह असोज 18 शुरू हुनेछ। एसियाका करिब 17,000 भन्दा बढ़ी खेलकर्मी यस खेल महाकुम्भमा सहभागिता जनाउन जापानको आइची नागोयामा पुगेका छन्। नागोया बाहेक टोकियो, सिजोका, गफू र ओसाकामा पनि केही खेल खेलाइनेछ। एसियाडमा नेपालबाट 135 खेलाड़ी सहभागी हुँदैछन्। धेरै पदकको आशासहित यसपटक नेपाल एसियाडमा सहभागी भएको छ, जसमा स्वर्ण पदकको खडेरी तोड्ने नेपालको प्रमुख लक्ष्य छ। यसपटक नेपाली टीमहरूले तीन वर्षदेखि एसियाडको तयारी गरेका छन्। पछिल्लो दुई महिनादेखि सबै टीम उच्च स्तरीय बन्द प्रशिक्षणमा थिए। यसै गरी नेपाली धेरै टीमका खेलाड़ी वैदेशिक प्रशिक्षणपछि जापान पुगेका छन्। एसियाडमा 43 खेलका 71 विधामा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। उद्घाटन समारोहमा राष्ट्रिय महिला कबड्डीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापा मगरले नेपालको राष्ट्रिय झण्डा बोक्दैछन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संविधान कार्यान्वयनको 11 वर्ष पूरा, संशोधनमा अझै सकस। संविधानको भावना र अक्षरप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दावी।
1: संविधान कार्यान्वयनको आन्तरिक असन्तुष्टिका बीच 35 जिल्लामा कंग्रेसको वडा अधिवेशन शुरू। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा पर्सी मात्र शुरू हुने।
0: तीन दिने भारत भ्रमण सकिएर अर्थमन्त्री वागले स्वदेश फर्कदै भारतीय उद्योगीहरूलाई नेपालमा लगानी गर्न आह्वान।
1: ग्रीनल्याण्ड सुरक्षा सम्झौतामा अमेरिका डेनमार्क सहमति। ट्रम्पद्वारा तीन संचार माध्यम व्हाइट हाउसबाट प्रतिबन्धित।
0: र बीसौं एसियाड आज जापानको नायोगा र आइचीमा शुरू हुँदै पदकको खडेरी तोड्ने लक्ष्यसहित 135 नेपाली सकस। संविधानको भावना र अक्षरप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दावी।
1: संविधान कार्यान्वयनको आन्तरिक असन्तुष्टिका बीच 35 जिल्लामा कंग्रेसको वडा अधिवेशन शुरू। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा पर्सी

0: समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेज सँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
1: AIO.
2: AIO?
1: Yes, AIO. All in one mart. The best place for shopping.
2: के छ र हो खास त्यहाँ?
1: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय।
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
5: हत्तेरी।
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्ची बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
8: दादा दादा, म चाँडै स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिन, एमाले चोक बाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
11: 9861707545।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841 68 67 64 9841 68 67 64।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपी भिसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843 0097 437 र 010590093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843 0057 437।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: एंटरटेनिंग द नेशन।
3: अमेरिकन डिग्री अब नेपाल बसी बसी MIT बागबजार

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: रेडियो बिहानी 97.6 MHz।
5: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेशन कन्सल्टेन्सी।

दिदी यो हजुरको लागि दाइले पठाउनु भएको

0: यो रात पनि कस्तो मजाको हुन्छ है, यसरी उज्यालो नहुनु नि।
1: किन?
0: के किन नि, फेरि तिमीलाई छोडेर जानुपर्छ। काम गर साउको किच किच जिन्दगीमा, जति दुःख गरे पनि नपुग्ने के जाऊ तिमीले।

0: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेशन कन्सल्टेन्सी।
1: धन्यवाद न्यूट्री प्लस। आजको खाना तपाईँको नाम।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, मेलकन्च नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?

0: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
0: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
2: बाबा बाबा, म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट छ घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861975447।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
9: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तर्भन्ध होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका तीन बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीस बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: बाबा म चाँडै स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47
11: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमाली फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरौँ
12: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटल दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: कर्कुइरालाको क्षेत्रमा अन्योल दक्षिणी सुडानमा 6,61,000 भन्दा बढ़ी शरणार्थी 75% महिला र बालबालिका यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धन बीचको तनाव चर्किँदै र विश्व एसियाली खेलकुदमा नेपालको लक्ष्य 1 स्वर्ण सहित कम्तीमा 10 पदक आज उद्घाटन समारोहमा नेपालको झण्डा बक्सिङका चन्द्र थापा मगर र कबड्डीकी मानमती विष्टले बोक्दै

0: ajili ilyayo naya LG Essential Series aba kifayati mullema refrigerator washing machine AC ko complete range 10 barsha ko warranty sahit 0% no cost EMI nagrikta bhaye pugcha har ek ghar ko khushi ghar ghar ma LG LG life's good
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं माथिल्लो त्रिशूली एक आयोजनाको सुरुङभित्र थप 11 सब फेला सम्बन्धी खबरबाट माथिल्लो त्रिशूली एक जलविद्युत आयोजनाको सुरुङभित्र आज शनिबार थप 11 जनाको शव भेटिएको दुखद खबर छ। भदौ 10 गते रसुवाको भोटेको सीमाको विनाशकारी बाढ़ीका कारण माथिल्लो त्रिशूली एक जलविद्युत आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा आज थप 11 शव फेला परेका हुन्। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले 3 टलेन्टको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा आज 11 शव बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ। रसुवा बाढ़ीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि भएको छ। परिवारको सल्लाह र निर्णय अनुसार थामीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि भएको नेपाल थामी समाजले जनाएको छ। नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट 4 दिनको विदा लिएर रसुवा जानुभएको थियो। आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने जानकारी उहाँले परिवारलाई गराउनु भएको थियो। उहाँ चीनतर्फ पुगे वा नपुगेको भने पुष्टि हुन सकेको छैन। बाढ़ी आउनुभन्दा अघिल्लो दिन भदौ 9 गते रसुवातर्फ लाग्नुभएका थामीसँग सोही दिन बेलुका परिवारको सम्पर्क भएको थियो। त्यसपछि उहाँसँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ। आज संविधान दिवस मनाउने क्रम जारी छ। 72 साल असोज 3 गते संविधान सभाबाट संहिता सहितको नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। संविधान दिवसका अवसरमा आज टोणीखेलमा विशेष समारोह सम्पन्न भएको छ। समारोहमा राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री प्रधान न्यायाधीश प्रतिनिधि सभाका सभामुख राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्ति सहभागी हुनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। यसै प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा आज आयोजना भएको कार्यक्रममा उहाँले शहीदका रगतले लेखिएको संविधान काम गरेर पूरा गर्ने बताउनु भएको हो। प्रधान सेनापति महारथी अशोक राज सिग्देल चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले स्वागत गर्नुभयो। चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनी रक्षा मन्त्री तथा उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नेपाली सेनाले प्रधान सेनापतिको चीन भ्रमणले नेपाल र चीनबीच रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय तथा सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले भारतीय लगानीकर्ता उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। नयाँ दिल्लीस्थित इण्डिया हेबिट्स एण्ड सेन्टरमा कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीद्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले नेपालमा लगानीका लागि उपयुक्त समय भएको बताउनु भएको हो। कार्यक्रममा भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिको उपस्थित थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, ब्याङ्किङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै ब्याङ्क शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ,
1: काठमाडौँ। यो
2: अब बाँकी खबर। नेपाली कांग्रेसको ओडा तहको अधिवेशन आजदेखि शुरू भएको छ। कांग्रेसको 15 महाधिवेशन प्रक्रिया अन्तर्गत ओडा अधिवेशन शुरू भएको हो। पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको ओडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्दै सम्बोधन गर्नुभयो। साथै उहाँले आफ्नो मनोनयन दर्ता पनि गराउनु भएको छ। आज र भोलि देशभर हुने ओडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ। यता नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर 6 रहेका ओडाहरूको अधिवेशन अन्यलमा छ। कांग्रेसले आज देशभर ओडा अधिवेशन शुरू गरेको छ। अधिवेशनको क्रियाशील सदस्यता नआएपछि अधिवेशन अन्यलमा परेको हो। सो क्षेत्र कांग्रेस नेता डाक्टर शेखर कोइराला र सहमहामन्त्री डीला संग्रौलाको गृह क्षेत्र हो। नेपालले भदौ महिनामा 5,09,24,00,000 रूपियाँभन्दा बढ़ीको विद्युत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल 56,56,04,43 युनिट विद्युत निर्यात भएको छ। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत व्यापार मार्फत विद्युत बिक्री गरेको जनाएको छ। द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिटभन्दा बढ़ी विद्युत 3,64,00,00,000 रूपियाँभन्दा बढ़ीमा बिक्री भएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र वरपर रहने जंगली भाले हात्ती रोनाल्डो आज बिहान मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्र 20,000 ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभएको छ। थापा मगरले हात्ती मृत फेला परेको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो। रोनाल्डो हात्ती 24 वर्ष अगाडि निकुञ्जमा देखा परेको थियो। रोनाल्डो 38 छावाको बाबु भएको निकुञ्जले जनाएको छ।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। दक्षिण सुडानले देशभरका 31 स्थानमा 631,529 शरणार्थीलाई आश्रय दिइरहेको संयुक्त राष्ट्रसंघ शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालयले जानकारी दिएको छ। कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार दक्षिण सुडानमा रहेका शरणार्थी मध्ये 657,479 जना दर्ता भएका शरणार्थी र 4,050 जना शरण खोज्ने व्यक्ति रहेका छन्। यता यमनमा हुती विद्रोही र साउदी नेतृत्वको गठबन्धन बीचको तनाव सर्किँदै गएको छ। हुती समूहका सैन्य प्रवक्ता यहा सारियाका अनुसार पछिल्लो 24 घण्टामा साउदी लडाकु विमानले दक्षिण पश्चिमी ताइज प्रान्तमा 26 पटक हवाई आक्रमण गरेका छन्। खेलकुद। जापानी समय अनुसार आज बेलुका 6 बजेदेखि शुरू हुने 20 एसियाली खेलकुद एसियाडको उद्घाटन समारोहमा नेपालको झण्डा बक्सिङका चन्द्र थापा मगर र कबड्डीकी मानव मती विष्टले बोक्दै हुनुहुन्छ। चन्द्रले 2082 मंगिरमा संयुक्त अरब इमिरेट्स युएमा आयोजित ओल्ड बक्सिङ च्याम्पियनशीपमा ऐतिहासिक काँस्य पदक जित्नु भएको थियो। मानव मती 19 हान्चाउ एसियाली खेलकुदमा नेपालले काँस्य जित्दाका मुख्य खेलाड़ी हुन्। यस एसियाको कल्पनाको नारा राखिएको यो क्षेत्रको सबैभन्दा ठूलो खेल महोत्सवमा 45 देशबाट 17,000 खेलकर्मीले सहभागिता जनाउँदैछन्। प्रतियोगितामा विभिन्न 41 खेलका 68 विधा र 460 इभेन्ट समावेश छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षक पुनः एकपल्ट। भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धार कार्य जारी। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 जनाको शव फेला। आज संविधान दिवस। राष्ट्रपतिद्वारा सुशासन र समृद्धिको कामना। संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। भारतीय व्यवसायलाई अर्थमन्त्री वाग्लेको आह्वान। लगानीका लागि नेपालमा अहिले उपयुक्त समय रहेको जानकारी। नेपाली कांग्रेसको वडा तहको अधिवेशन आजदेखि शुरू। शेखर कोइरालाको क्षेत्रमा अन्योल। दक्षिण सुडानमा 661,000 भन्दा बढ़ी शरणार्थी। 75% महिला र बाल बालिका। यमनमा होथी विद्रोही र साउदी नेतृत्वको गठबन्धन बीचको तनाव सर्किँदै। र 20 एसियाली खेलकुदमा नेपालको लक्ष्य 1 स्वर्ण सहित कम्तीमा 10 पदक। उद्घाटन समारोहमा नेपालको झण्डा बक्सिङका चन्द्र थापा मगर र कबड्डीकी मानवती विष्टले बोक्दै। अवस्थ अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: तथा चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घड़ी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: बाबा बाबा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे, मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छगर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311, 9849241311।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
5: 9851878, गोल्छे बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855059734, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855129334।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज।

0: No! No! No!
1: गरेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुबै
4: जस्तै बयासी गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी

0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
1: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट छगर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861705544
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861705454।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518573।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गरौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईं सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईं सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौं जब तपाईंको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तालेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविकात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविकात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रस र यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति सुहाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। त्यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिलेकाहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता, फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ। चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्, त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: 물이 에러다? 라우.
1: 아하, 코티 람로 뭔가 수트라? 까바들 라고.
0: 까바도 누니? 멀리 디디바니 순사리 거거나 우드그바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-1857-37
2: विगत 15 वर्ष
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल

0: को समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
1: 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
3: रेडियो बिहानी 97.6 MHz।
4: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849-18-57-37।
5: हेर त, बगैँचामा कति धेरै पुतलीहरू, मलाई त पुतली कस्तो मनपर्छ।

0: बुढा आज इन्टरभ्यु थियो के भयो त
1: म त सिधै छैन नि भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
0: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
2: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
3: होइन सर के सोचिरहनु भएको छ
2: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778
5: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
6: पहिला मलाई रिसर्च लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9850505934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले यो एफिसीको पुस्तकको अध्ययनमा चाहिँ धेरै नै व्यवहारिक र आत्मिक कुराहरू चाहिँ सिकिरहेका छौं र मलाई व्यक्तिगत रूपमा पनि एउटा कुरा चाहिँ प्रश्न गर्न मन लाग्यो। पावलले उनीहरूका विश्वास र प्रेमको कुरा सुनेपछि चाहिँ प्रार्थना गर्न थालेका रहेछन्। यसको अर्थ विश्वासीको जीवनमा विश्वास र प्रेम देखिनु कति महत्वपूर्ण रहेछ भन्ने कुरा चाहिँ बुझिन्छ नि, होइन त दाई?
3: तपाईँ यो अध्ययनप्रति उत्साहित हुनुहुन्छ भन्ने कुरा तपाईँको प्रश्नहरूबाट थाहा हुन्छ। यो अध्ययनमा पावलले प्रभु येशूमा उनीहरूको विश्वास र सबै सन्तहरूप्रतिको प्रेमको कुरा सुनेको बताउँछन्। पावलले यो प्रार्थना कुनै समस्या वा गुनासोबाट शुरू भएको होइन, बरु विश्वासीहरूको विश्वास र प्रेमको राम्रो समाचारबाट प्रेरित भएको कुरामा जोड दिन्छ।
2: भनेपछि दाइ, त्यसो भए साँचो विश्वास केवल मुखले म ख्रिस्टमा विश्वास गर्छु भन्नु मात्र होइन रहेछ नि त, त्यो विश्वास अरू विश्वासीहरू प्रतिको प्रेममा पनि देखिनुपर्ने रहेछ।
3: हो त भाइ, प्रभु येशूमा विश्वास र उहाँका जनहरू प्रतिको प्रेम एक अर्कासँग जोडिएको छन्। यदि हाम्रो विश्वास वास्तविक छ भने त्यसको प्रभाव हाम्रो व्यवहारमा देखिनुपर्छ। परमेश्वर प्रतिको प्रेमले मानिसहरू प्रतिको प्रेममा पनि परिवर्तन ल्याउनुपर्छ।
2: भनेपछि त भाइ, हामीले बाइबलको धेरै ज्ञान मात्र हासिल गर्नु पनि त पर्याप्त रहेनछ नि त है, अनि परमेश्वरको वचन पढेर स्वयं परमेश्वरलाई चिन्नु पर्ने चाहिँ हामीले रहेछ।
3: एकदमै सही कुरा भाइ। यस अध्ययनको शुरूआतमै परमेश्वरको वचन पढ्दा पवित्र आत्माले ख्रिष्टका कुराहरू हामीलाई प्रकट गरेर अनुग्रह र ज्ञानमा बढाउनु भएको होस् भन्ने दृष्टिकोण दिन्छ। केवल बौद्धिक ज्ञान होइन, परमेश्वरलाई चिन्नु नै महत्वपूर्ण कुरा हो। त्यसैले आउनुहोस्, यही सत्यलाई ध्यानमा राखी आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, आज हामी परमेश्वरको वचन अध्ययन एफिसी 1 अध्याय 15 पददेखि 23 पदबाट देख्न गइरहेका छौं। आज हामी देख्छौ एफिसियन विश्वासीहरूको लागि शक्ति र बुद्धि ज्ञानको निम्ति पावलको प्रार्थना। एफिसी 1 अध्याय 15 र 16 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसै कारण प्रभु येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा सुनेर म पनि आफ्ना प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद चढाउन छोड्दिन। एफिसियन कलिसिया यसको विश्वास र प्रेमको लागि प्रसिद्ध थियो। प्रेम खालि तिनीहरूको मोटो आदर्श वाक्य मात्र थिएन वा खालि ओठे वचन मात्र थिएन, त्यहाँका पवित्र जनहरूद्वारा वास्तविक प्रेमको प्रकट गरिएको थियो। यो प्रभु येशूमा तिनीहरूको विश्वासमा आधारित थियो। यो एफिसियन कलिसिया आत्मिक रूपमा उच्च स्तरमा थियो। प्रकाशको पुस्तकमा एफिसियन कलिसियाले प्राचीन पहिलो शताब्दीको कलिसियालाई अति नै उत्तम कलिसियाको रूपमा प्रतिनिधित्व गर्दछ। तिनीहरूको प्रेम र विश्वासको कारण पाउल एफिसियनहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन्। अमित्र, यो यस्तो देखिन्छ कि हामीलाई प्रार्थना गर्न लगाउने परिस्थितिहरू चाहिँ प्राय गरी बिमार, निराशा, समस्या, कठिनाइहरूको बेला हुन्छ। मानिसहरूले मलाई केही समय पहिले त्यो कलिसियाको निम्ति प्रार्थना गर्न आग्रह गरिएको थियो, किनभने त्यो कलिसियामा समस्या थियो। त्यहाँ विश्वासीहरू आपसमा प्रेम थिएन, त्यहाँ आपसमा खुट्टा तानातान, आलोचना, निन्दाले भरिएको थियो र त्यहाँ बाइबल शिक्षा उच्च प्राथमिकताको रूपमा गरिँदैनथ्यो। म त्यो कलिसियालाई प्रेम गर्छु र म तिनीहरूको निम्ति प्रार्थना गर्छु, तर यो निराशको कुरा हो कि त्यहाँ धेरै नकारात्मक कुराहरू छन् जुनले सधैँ हामीलाई प्रार्थना गर्न विवश गरेको देखिन्छ। तर पाउललाई हेर्नुहोस्, प्राय गरेर असल कुराहरूले प्रार्थना गर्न उसलाई उत्प्रेरित गर्दथ्यो, प्रेरणा गर्दथ्यो। जब तपाईँ परमेश्वरको सन्तानको बारेमा केही असल कुराहरू सुन्नुहुन्छ, के तपाईँले यो भन्न उत्प्रेरित गरेको छ, हे परमेश्वर, हे प्रभु, म यो भाइलाई त्यस तरिकामा तपाईँले प्रयोग गरिरहनु भएको निम्ति तपाईँलाई धन्यवाद दिन्छु। जब तपाईँ अद्भुत बाइबल सिकाउने कलिसियाको बारेमा सुन्नुहुन्छ, जहाँ परमेश्वरको प्रचारकलाई उहाँले आशिष दिइरहनु भएको छ र परमेश्वरको वचन बाहिर गइरहेको छ, के तपाईँ त्यस बेला परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुहुन्छ? मित्र, के यो सत्य होइन कि प्राय गरेर हामी परमेश्वर कहाँ सौदाबाजीका लिस्टहरू लिएर परमेश्वर कहाँ आउँछौ? मलाई यो फल्ना कुरा चाहिन्छ, मलाई त्यो फल्ना कुरा चाहिन्छ इत्यादि। प्रभु, तपाईँले यो गर्नुहोस्, त्यो गर्नुहोस्। मित्र, परमेश्वर तपाईँको सेवक हुनुहुन्न जो कि तपाईँले अर्डर गर्नुहुन्छ अनि उहाँ मान्नुहुन्छ। किन तपाईँ उहाँलाई कहिले कहीँ धन्यवाद दिनुहुन्न? हामीलाई धेरै धन्यवादीका सेवाहरूको आवश्यक छ। मलाई लाग्छ हामी सबैले सालमा केवल एकपल्ट मात्र होइन तर नियमित रूपमा धन्यवादको समय निकाल्ने काममा उहाँ चाहनुहुन्छ। एकजना पास्टरले मलाई केही साल पहिले भनेथे, तिनीहरूको प्रार्थना सभा यति मन्द यति भद्दा पटै लाग्दो भयो कि तिनीहरूले केही नयाँ कुरा गर्न कोसिस गरे। तिनीहरूले निर्णय गरे कि प्रार्थना सभामा तिनीहरू केही गर्ने छैनन्, तर खालि परमेश्वरलाई धन्यवाद दिनेछन् र उहाँलाई धन्यवाद मात्र चढाउनेछन्। उसले भने, हामीले केही छोटा प्रार्थनाहरू गर्यौं तर त्यस रातमा असल प्रार्थना सभा गरेथ्यौं। कसैले परमेश्वरसँग कुनै कुराको लागि माग गरेन, प्रार्थना गरेन, विन्ती गरेन। तिनीहरूले खालि उहाँले गर्नुभएको महान कामको भलाइको कृपाको लागि मात्र धन्यवाद दिए। जब पाउले एफिसियन विश्वासीहरूको बारेमा नयाँ खबर र अद्भुत रिपोर्टको सुने, असल सन्देशको खबरको सुने, उसले भने, तिमीहरूको निम्ति धन्यवाद चढाउन छोड्दिन। यो चाखलाग्दो कुरा छ, होइन र? उसले यो भनेन, औ तिमीहरू त राम्रो आत्मिक जीवन जिइरहेका रहेछौ, तिमीहरूको जीवन प्रभुमा राम्रो रहेछ, तिमीहरूको साक्षी राम्रो रहेछ, अब म तिमीहरूको निम्ति केही गर्दिन। अह, यहाँ उसले भन्छ, जब उसले त्यो राम्रो खबर सुने, उसले धन्यवाद चढाउन थाले। प्राय गरी हामी सोच्दैनौ कि पाउल प्रार्थनाका महान मानिस थिए भन्ने कुरामा, बरु हामी उसलाई क्रुसको महान प्रचारक मिशनरीको रूपमा प्रथम सूचीमा हाल्छौं, होइन? हामी पाउलको भन्दा प्रेरितत्वको महान कुनै उदाहरणको सोच्न सक्दैनौ। यदि तपाईँले कलिसियाको सबभन्दा महान प्रचारकहरूको 10 सूचीहरू बनाउनु भए, तपाईँले निश्चय नै पाउललाई नम्बर 1 प्रथममा राख्नुहुने थियो। अनि पाउल एक महान शिक्षक पनि थिए, निश्चय नै प्रभु येशु सबभन्दा महान हुनुहुन्थ्यो, त्यसमा कुनै सन्देह छैन। अनि पाउल निश्चय नै त्यो परम्परामा पछ्याए। उनी असल पास्टरका उदाहरण पनि हुन्। डाक्टर लुकाको अनुसार पाउल एफिससका विश्वासीहरूसँग रोए जब उसले तिनीहरूलाई छोड्नु परेको थियो। उसले तिनीहरूलाई प्रेम गर्थे र तिनीहरूले उसलाई प्रेम गर्थे। अनि एफिसियन विश्वासीहरू खालि पाउललाई मात्र प्रेम गर्दैनथे, तर परमेश्वरको वचनमा पनि प्रेम गर्थे, जुन महत्वपूर्ण कुरा हो। जब तपाईँ प्राचीन कलिसियामा सेवाको कुनै क्षेत्रमा कुनै श्रेष्ठ महान व्यक्तिको बारेमा सोच्नुहुन्छ भने पाउल प्रेरित सबभन्दा उच्च पहिलो स्थानमा हुन्छन् र हुनुपर्छ। महान प्रार्थनाको मानिसको रूपमा के तपाईँ पाउललाई त्यो पहिलो सूचीमा राख्न सक्नुहुन्छ? हामी मसालाई कार्मेल पर्वतको टुप्पोमा महान अन्तर्विन्ती गर्नेवालाको रूपमा सोच्छौं। हामी दाउदलाई उसको भजनहरूसँग र उसको भयानक महान पापको उसको प्रस्तावसँग सोच्दछौं। हामी एलियाको बारेमा कार्मेल पर्वतमा पानी भरेको खाल्लोको बेडीसँग वेदीको सामने एक्लै उभिएको सोच्दछौं परमेश्वरको निम्ति। त्यसपछि त्यहाँ दानिएल थिए जसले आफ्नो झ्याल खोलेर यरूसलेमतिर फर्केर दिनहुँ प्रार्थना गर्थे। यद्यपि उनी त्यसबेला शत्रुको मुलुकमा र शत्रुको शक्तिमुनि अधिकारमा रहे तापनि प्रभु येशु प्रार्थनाको मानिस थिए र एकजना उहाँको चेलाले उहाँलाई सोधे लुका 11:1 प्रभु हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्। के तपाईँलाई थाहा छ कि पावल पनि प्रार्थनाका महान मानिस थिए? हामी त पावल प्रार्थनाका एक महान मानिस थिए। यो पत्रमा पावलको दुई प्रार्थनाहरूको छन्। हामी पहिलो प्रार्थनामा हेरिरहेका छौं जुनमा पद 16 उल्लेख छ, अनि अर्को प्रार्थना चाहिँ 3 अन्त्यमा छ। यो पत्रमा पावलको दुई प्रार्थनाहरूले संकेत गर्दछ कि अरू विश्वासीहरूको निम्ति परमेश्वरको सन्तानको रूपमा पावलको ख्याल वास्तव ध्यान कुनै व्यक्ति परमेश्वरको सन्तान हो या होइन भन्ने कुराको जाँच हो उसको प्रार्थनाको जीवनद्वारा। कति धेरै परमेश्वरमा भरोसाको महसुस गर्छ यदि उससँग आवश्यक छ भने उनी आफ्नो स्वयंको निम्ति प्रार्थनामा परमेश्वर कहाँ जान्छ। म धेरै पत्रहरू मेरा श्रोता मित्रहरूबाट पाउने गर्छु। जब जब म उनीहरूलाई भेट्छु या पत्रहरू पाउने गर्छु त मलाई भन्छन् कि म तपाईँलाई प्रार्थनामा याद गर्छु। अमित्र, त्यो मेरो निम्ति तिनीहरूको विश्वासको संकेत हो। यो कुराको याद राखौं कि दमिश्कको शहरमा हननीय अति नै व्याकुल शान्तिभङ्ग डिस्टर्ब अवस्थामा थिए जब स्वर्गीय दूतले उसलाई टार्ससको साउल कहाँ जान भन्थ्यो। उसले विरोध गरे किनभने साउल त्यो व्यक्ति थिए जसले कलिसियालाई त्यसबेला सतावट गरिरहेको थियो। तर स्वर्गीय दूतले उसलाई भन्यो, प्रेरित 9:11 हेर, उसले प्रार्थना गर्दैछ। त्यो नै हनन्याको निम्ति त्यो संकेत हो कि टार्ससको साउलमा केही परिवर्तनले स्थान लियो। पावल भन्छन्, तिमीहरूको निम्ति धन्यवाद चढ़ाउन छोड्दिन। पावल सबभन्दा पहिले एफिसियन विश्वासीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन्। तिनीहरू उसका प्रार्थना सूचीमा थिए अनि म अनुमान गर्दछु कि उसको सूचीमा सबै कलिसियाहरू थिए। भन्छन्, आफ्ना प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै, यसको अर्थ हो उसले तिनीहरूलाई नाम नाम गरेर प्रार्थना गरे। मित्र, एकजना महान प्रचारकसँग म एउटा सभामा गएको थिएँ र सभापछि मानिसहरू हामी कहाँ आउँदै हात मिलाएर भने, प्रचारक, हामी तपाईँको निम्ति प्रार्थना गरिरहेका छौं। अनि प्रचारकले भनेको कुरा म कहिले भुल्दिन। उसले भन्यो, धन्यवाद मित्रहरू प्रार्थनाको निम्ति, तर के मेरो नाम काढिकन प्रार्थना गर्नुभयो? म चाहन्छु कि प्रभुले अरू कसैसँग मलाई मिसाएको खिचडी बनाएको म चाहन्न। मित्र, जब तपाईँ प्रार्थना गर्नुहुन्छ नाम नाम गरेर, व्यक्ति विशेषको नाम नाम गरेर प्रार्थना गर्नुपर्छ र प्रार्थना गर्नुहोस्। मित्र, हामीले देख्यौं कि पावललाई प्रार्थना गर्ने लगाउने कुरा, प्रार्थना गर्न विवश गराउने कुरा असल शुभ सन्देश थियो। अहिले हामी देख्नेछौ कि उसले भौतिक कुराहरूको निम्ति प्रार्थना गर्दैनन् तर आत्मिक आशिषहरूको निम्ति प्रार्थना गर्छन्। यी नै आशिषहरू सबभन्दा महत्वपूर्णका छन्। पद 17 भनिएको छ कि हाम्रा प्रभु येशु ख्रिष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको पहिचानमा बुद्धि र प्रकाशका आत्मा दिएका हुन्। पावले कलिसिया ख्रिष्टको शरीर हो र परमेश्वर पिताले त्यसको योजना गर्नुभयो। परमेश्वरले यसको लागि दान दिनुभयो र परमेश्वर पवित्र आत्माले यसको सुरक्षा गर्नुहुन्छ भन्ने कुरा लेखेपछि यो कुराको थाहा गरे कि एफिसियनहरूले यी सधैँ बुझ्ने छैनन् जबसम्म परमेश्वर र तिनीहरूका शिक्षक हुनुहुन्न र तिनीहरूलाई परमेश्वरको वचनको भेद खोलिदिनुहुन्न। खाली पवित्र आत्माले मात्र परमेश्वरको बुद्धिको ज्ञानको प्रकट गर्न सक्नुहुन्छ। त्यसकारण कोही कोही त्यति शिक्षित नभए पनि र बाइबल स्कूलमा नगए पनि तिनीहरूसँग बाइबल कलेजका डिग्री हुने व्यक्ति भन्दा धेरै वचनको ज्ञान हुन्छ। तिनीहरू वचन अनि वचनको ज्ञानमा कुशल छन् किनकि तिनीहरूले घुणामा भएर प्रार्थनामा भएर वचनको सिकेका छन् र पवित्र आत्माले तिनीहरूलाई वचनको रहस्यको सिकाउनुहुन्छ। ओ पवित्र आत्मा हाम्रो शिक्षकको रूपमा पाउने कुरा कस्तो अद्भुत कुरा छ जसले हामीलाई सिकाउनुहुन्छ। भनिएको छ हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वरले बुद्धि र प्रकाशका आत्मा दिएका हुन्, कसरी त्यसले स्थान लिन सक्छ? यो परमेश्वरको आत्माद्वारा स्थान लिनेछ। उहाँले मात्र हाम्रा आँखाहरूको खोल्न सक्नुहुनेछ र परमेश्वरको वचनको हामीलाई सिकाउनुहुन्छ। 18 पदमा भनिएको छ, र तिनीहरूका मनका आँखाहरू उज्याला पारिएका हुन् जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ र पवित्र जनहरूमा उहाँको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ जान्न सक। मित्र, खास अनुवाद दिए हो, तिमीहरूका हृदयहरूका आँखा उज्याला पारिएका हुन्। तपाईँको मनका आँखा होइन तर तपाईँका हृदयका आँखाहरू हुन् जुनले बुझ्दछ जान्न सक्छ। कुनै व्यक्ति बौद्धिक रूपमा अति नै बुद्धिमानी प्रतिभाशाली हुन सक्छ तर त्यहाँ कुनै ग्यारेन्टी छैन कि त्यहाँ आत्मिक सत्यताको समझ बुझाइ उसमा हुनेछ। शास्त्रले शिरको समझ ज्ञान भन्दा दिमागको समझ ज्ञान भन्दा हृदयको समझ ज्ञानमा धेरै जोड़ दिन्छ। पाउल लेख्छन् रोमी 10:9-10, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ, किनकि धार्मिकताको निम्ति हृदयले विश्वास गरिन्दछ र मुक्तिको निम्ति मुखले विश्वास गरिन्दछ। अमित्र, मलाई संगीत सम्बन्धमा कुनै ज्ञान छैन, यो मेरो निम्ति बिरानो कुरा हो। एक दिन एकजना म्युजिक शिक्षकले खुलाम रूपमा घोषणा गरे कि उसले कुनै व्यक्तिलाई पनि संगीत सिकाउन सक्छन्। मैले उसलाई रोकेर भने, महाशय, म सिक्न चाहन्छु, अझसम्म मलाई कसैले पनि सिकाउन योग्य भएका छैनन्। अनि उसले मलाई हप्तामा एकपल्ट बिहीबार बोलाए र महिनाको अन्त्यमा उसले मलाई सिकाउन चाहेनन्। उसले भन्यो, प्रचारक, तिम्रो कुरा सही रहेछ, तिमीले कहिले पनि संगीत सिक्न सक्दैनौ। मैले सोधे, त म कसरी सिक्न सक्छु? उसले भन्यो, संसारमा तिम्रो निम्ति एउटै बाटो छ, कसैको नयाँ जन्मको। अनि उसको मतलब आत्मिक प्रसंगमा भनेका थिएनन्, उसको मतलब अर्को व्यक्तिको जन्मको बारेमा थियो। मित्र, आत्मिक ज्ञानको सम्बन्धमा परमेश्वरको आत्माबाट बाहेक कसैले यसको बुझ्न सक्दैन। त्यही नै पहिलो कोरन्ती 2:9-10 पदमा हामीलाई भनिएको छ, तर जसरी लेखिएको छ, आँखाले नदेखेका, कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। तर परमेश्वर हामीलाई ती कुराहरू उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ, किनकि आत्माले सबै कुरा खोज्नु हुँदछ, परमेश्वरका गहिरा गहिरा कुराहरू। आज परमेश्वरका आत्मा हामीलाई सिकाउन चाहनुहुन्छ। परमेश्वरको वचनमा परमेश्वरका जनहरू नहुने एक कारण यो हो किनभने तिनीहरू परमेश्वरको आत्माको लागि इच्छुक छैन ताकि तिनीहरू सिकाइयोस्। तिनीहरू म जस्ता विचारा कमजोर प्रचारकमा भर पर्दछन् र घरेलु संगतिको अनि हप्तामा आराधना सेवामा सिकाइने बाइबल सन्देशको इत्यादि कुरामा तिनीहरू भर पर्दछन्। तिनीहरूसँग आफ्ना स्थान छन्, तर ख्रिस्टियन मित्र, किन तपाईँ परमेश्वरको आत्मालाई सिकाउनलाई अनुमति दिनुहुन्न? परमेश्वरको वचनमा समय दिनुहोस्। यदि तपाईँले धेरैपल्ट अध्ययन गर्दा पनि बुझ्नु भएन भने प्रभुको सामने घुँडा टेकेर प्रार्थना गर्नुहोस्। भन्नुहोस्, प्रभु मैले यो कुराको बुझिन, तपाईँले मलाई सिकाउनुहोस्। त्यही नै म गर्दछु। उहाँले मलाई सिकाउनुहुन्छ र म जान्दछु उहाँले तपाईँलाई पनि सिकाउने छ। आगे भनिएको छ, जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ र पवित्र जनहरूमा उहाँको अनुमति दिनुहुन्न। परमेश्वरको वचनमा समय दिनुहोस्। यदि तपाईँले धेरैपल्ट अध्ययन गर्दा पनि बुझ्नु भएन भने प्रभुको सामने घुँडा टेकेर प्रार्थना गर्नुहोस्। भन्नुहोस्, प्रभु

सँग हामीमा उही कुरा छ। मलाई लाग्छ कि यसको उदाहरण कनानको मुलुक हो। त्यो जमीन त्यो मुलुक परमेश्वरको थियो, तर उहाँले यो तिनीहरूको अधिकारको रूपमा इसरायलका सन्तानहरूलाई दिनुभयो। तर एक दिन त्यो समय आउनेछ जब परमेश्वरले यो सम्पूर्ण विश्वको अधिकार गर्नुहुनेछ र त्यो इसरायलीहरू र त्यो मुलुकलाई आफ्नो अधिकारको रूपमा पूर्ण दावी गर्नुहुनेछ। आज तपाईँ र म विश्वासीहरूको नाताले उहाँका कलिसिया हौं र परमेश्वरले हामीद्वारा सञ्चालन गर्नुहुन्छ, तर त्यो दिन आइरहेको छ। हामी उहाँसँग शासन गर्नेछौ। उहाँले हामीलाई आफ्नो अधिकार सम्पत्तिको रूपमा दावी गर्नुहुनेछ। मलाई यस कुराको बारेमा अचम्भित भएको छु। यो नै एक क्षेत्र हो मेरो निम्ति बुझ्नलाई अति नै गहिरो कुरो छ। मलाई यो कुरा मका वास्तविक पार्नको निम्ति परमेश्वरको आत्माको आवश्यक छ। पावल आफ्नो भनाईलाई निरन्तर जारी राख्छन्, भन्छन् 19 पदमा, र उहाँको शक्तिशाली सामर्थ्यको काम अनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानता के रहेछ सो जान्न सक। अनि आगे पद 20 भनिएको छ, जुन सामर्थ्यलाई उहाँले ख्रिस्टमा काममा लाउनुभयो जब उहाँले मरेकाहरूबाट उहाँलाई बौराएर उठाउनुभयो। यो ख्रिस्टलाई मृत्युबाट बौराई उठाउने काफी पर्याप्त शक्ति हो, महान शक्ति, भयानक शक्ति। यो केवल पुनरुत्थान शक्ति मात्र होइन, तर यो त्यो शक्ति पनि हो जुनले ख्रिस्टलाई परमेश्वरको दाहिने हातमा बसाल्नु भएको छ। त्यो चाहिँ स्वर्गीयमा उठाइ लाने शक्ति हो। आज हामी प्राय गरी मण्डलीमा स्वर्गीयमा उठाइ लगिने कुराको बारेमा, स्वर्गीय यात्राको बारेमा, र्याप्चरको बारेमा त्यति धेरै जोड़ दिँदैनौ। हामी ख्रिस्टमस एस्टरको धेरै जोड़ दिन्छौं, तर हामी त्यसपछिको घटनाको भूलेको जस्तै देख्छौं। के तपाईँले कहिले यो कुरा केही क्षण रोकिएर त्यो शक्तिको बारेमा सोच्नु भएको छ जुनले उहाँलाई परमेश्वरको दाहिने हातमा लग्यो? मित्र, त्यो महान भयानक शक्ति हो। हामी यसको अलिकता देख्न आरम्भ गरिरहेका छौं। मित्र, मिसाइललाई माथि उठाउने, उचाल्ने र यसलाई अन्तरिक्षमा लाने शक्तिको विचार गर्नुहोस्। अनि मानिसलाई चन्द्रमामा, जूनमा लाने र फेरि ल्याउने शक्तिको सोच्नुहोस्। यो देख्न सकिने शारीरिक क्षेत्रमा शक्ति हो, त्यो फिजिकल रिलममा शक्ति हो। मित्र, ख्रिस्ट परमेश्वरको दाहिने बाहुलीमा लाने उचाल्ने शक्ति उही शक्ति हो जुन आज विश्वासीहरूलाई उपलब्ध छ। त्यही नै कारण पौल प्रार्थना गर्छन् कि विश्वासीहरूले परमेश्वरको महानताको थाहा पाउन सकुन्। उसले लेख्छन् फिलिपी 3:10 पदमा, म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिको जान्न सकौं। अनि पद 21-23 पदमा भनिएको छ, र आफ्नै दाहिने हाततर्फ सबै प्रधानता, अधिकार, सामर्थ्य र प्रभुता र यस संसारमा मात्र होइन तर आउनेवालामा पनि लिने हरेक नामभन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा बसाल्नुभयो र सबै कुराहरूलाई उहाँका पाउहरू मुनि पारिदिनु भयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुनको निम्ति मण्डलीलाई दिनुभयो, जो चाहिँ उहाँको शरीर हो, अर्थात उहाँको परिपूर्णता, जसले सबै कुरामा सबै कुराहरू भरिदिनु हुन्छ। पावल यो अध्यायलाई उच्च नोटसँग अन्त गर्दछन्। कलिसिया ख्रिस्टको शरीर हो र ख्रिस्ट कलिसियाको शिर हुनुहुन्छ। कुनै दिन हरेक कुरा उहाँको अधीन मुनि हुन गइरहेको छ। हेब्रूको लेखकको यो स्पष्ट पार्दछन्। हेब्रू 2:8 पदमा, तपाईले सबै कुराहरू उनका पाउमुनि अधीनमा राख्नु भएको छ, किनकि उहाँले सबै कुरा उनको अधीनमा राख्नुहुँदा उहाँले कुनै कुरालाई छोड्नु भएन जो उनको अधीनमा राखिएन। तर अहिले हामी अझै पनि सबै कुरा उनको अधीनमा राखिएका देख्दैनौ। वर्तमान समयमा उहाँको अधीनमुनि भएका कुरा केवल कलिसिया चर्च मात्र हो। यहाँ मेरो मतलब हो सत्य कलिसिया, जो सत्य विश्वासीहरू हुन्। त्यहाँ धेरै संगठित झुन समूहहरू छन् जसले आफैलाई मण्डलीहरू भन्छन्, जसले वास्तवमा प्रभु येशूको कुरा उहाँको आज्ञा सुनिरहेका छैनन्। यी कलिसियाहरू, मण्डलीहरू, चर्चहरू प्यारालाइज्ड भएका छन्। मित्र, परमेश्वरको सन्तानको निम्ति

0: सब भन्दा दयनीय दृश्य यो हो कि असह्य रूपमा विस्तारमा पसिरहेको मानव उसको दिमाग उसको शरीरबाट निकालिएको छ, अलग गरिएको छ। म धेरै कलिसियाहरूमा गएको छु र तिनीहरू त्यस्ता अवस्थामा भएको देखेको छु र त्यहाँ आज धेरै त्यस्ता व्यक्ति विशेष ख्रिस्टियनहरू छन् जो त्यस्तो व्यवहार गर्दछन्, त्यस्तो क्रियाकलाप गर्दछन्, मानौ तिनीहरू शरीरको शिर ख्रिस्टबाट अलग राखिएका छन्। उहाँ भन्नुहुन्छ योहान्ना 14:15 पदमा, यदि तिमी मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरूलाई पालन गर। अर्को शब्दमा, मेरो सानो औंला हलाउन सक्छु किनभने मेरो शिर यसको इन्चार्ज हो। अनि जब उहाँ चाहनुहुन्छ कि तपाईले हलाएको, त्यसको मतलब उहाँले दिनुभएको जुनै वरदानहरूको अभ्यास गर्नुहुन्छ। तपाई यो यस कारणले गर्नुहुन्छ किनभने तपाई प्रेम गर्नुहुन्छ या तपाई उहाँसँग जोडिनु भएको छैन। आज यो यस्तो कस्तो महत्वपूर्ण छ। पावलले कलिसियालाई र हाम्रा सम्बन्धलाई यस तरिकामा चित्रित गर्दछन्। पहिलो कुरन्थी 12:12-13 भनिएको छ, किनकि शरीर एउटै हुन्छ तर त्यसका अंगहरू धेरै हुन्छन्, अनि त्यस एउटा शरीरका सबै अंगहरू धेरै भए तापनि एउटै शरीर हुन्। ख्रिस्ट पनि त्यस्तै हुनुहुन्छ, किनकि चाहे हामी यहुदी हौं, चाहे ग्रीक, चाहे हामी कमारा हौं, चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं, अनि सबैलाई एउटै आत्माभित्र पिउन दिइयो। मित्र, हामीले देख्नुपर्ने आवश्यक कुरा यो हो, ख्रिस्ट शरीरको यानि उहाँको कलिसियाको शिर हुनुहुन्छ र हामी विश्वासीहरू उहाँको अधीन मुनि छौं। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले चाहिँ हामीलाई विशेष रूपमा एउटा कुरा चाहिँ सिकाएको छ, हामीले परमेश्वरबाट अझ धेरै कुरामा माग्नु मात्र होइन, ख्रिस्टमा पहिले नै पाएका आत्मिक आशिषहरू चाहिँ बुझ्नका लागि पनि प्रार्थना गर्नुपर्ने रहेछ।
2: पावलको प्रार्थनाको केन्द्र नै यही हो। उनले एफिसीका विश्वासीहरूको विश्वास र प्रेम सुनेपछि उनीहरूका लागि धन्यवाद दिँदै प्रार्थना गरे। त्यसपछि उनीहरूले परमेश्वरलाई अझ गहिरो रूपमा चिन्न सकुन् र आत्मिकी समझ प्राप्त गर्न सकुन् भनेर प्रार्थना गरे।
1: र हाम्रो आत्मिक आँखाहरू उज्यालो भएमा हामीले परमेश्वरले दिनुभएको आह्वानको आशा, उत्तराधिकारको महिमाको धन र विश्वासीहरूका लागि उहाँको महान शक्ति बुझ्न पनि सक्ने रहेछौ।
2: हो भाई, अनि त्यो शक्ति हामीले आफ्नै कल्पनाले बनाएको शक्ति होइन। ख्रिस्टलाई मृतकहरूबाट जीवित पार्ने र उहाँलाई स्वर्गीय स्थानमा सर्वोच्च स्थानमा राख्ने परमेश्वरकै शक्ति हो। ख्रिस्ट सबै शक्ति र अधिकार भन्दा माथि हुनुहुन्छ।
1: अनि सबैभन्दा ठूलो कुरा, ख्रिस्ट मण्डलीको शिर हुनुहुन्छ र मण्डली उहाँको शरीर हो। त्यसैले हाम्रो मण्डली र हाम्रो व्यक्तिगत जीवन दुवै ख्रिस्टमा चाहिँ केन्द्रित हुनुपर्छ।
2: अवश्य पनि। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी परमेश्वरलाई अझ गहिरो रूपमा चिन्न खोजिरहेका छौं? के हाम्रो आत्मिकी आँखाहरू उहाँको वचनद्वारा उज्यालो भइरहेका छन्? के हामी आफ्नो बोलावटको आशामा जिइरहेका छौं? के हामी ख्रिस्टमा पाएको उत्तराधिकारको मूल्य बुझिरहेका छौं? अनि के हामी आफ्नै शक्तिमा होइन परमेश्वरको महान शक्तिमा भरोसा गरिरहेका छौं?
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकार का गुणस्तरीय प्लास्टिक घरायसी सामग्री अब एक मंडली प्लास्टिक एंड किराना सप्लायर्स एमाले चोक तोरी मिल जाने बाटो संपर्क नंबर 98 49 18 57 37।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9850124934।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: फरासी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: ओहो, हैन के हो, अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: मलाई ठुलो भएर एकदम पपुलर सिङ्गर बन्नु।
1: मलाई चाहिँ ठुलो भएपछि डान्स गरेर डक्टर बन्न मन छ।
2: म चाहिँ एउटा राम्रो दिदी
3: चाहन्छु। मलाई भोलि पछि
4: ठुलो भएर गएपछि टिचर बन्नु।
5: मेरो भविष्यमा गएर समाजसेवी बन्ने, सँगसँगै गायिका बन्ने।
6: ठुलो भएपछि चाहिँ सिङ्गर नाच एकदम बन्ने इच्छा।
7: भविष्यमा हिरोइन।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइसोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भने छ नि। म
4: रामराजीपुर कल्यापुर भन्छ नितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका बिहान एउटा पकाउँदै, कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइसोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98

0: लाभदायक बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
1: संविधान दिवसमा देशैभरि विभिन्न औपचारिक कार्यक्रम, सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकार नागरिकको सेवक बन्नुपर्ने राष्ट्रपति पौडेलको टिप्पणी।
2: आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
1: अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 परिवारले पाए पूर्जा। रसुवा बाढी प्रभावित क्षेत्रमा विद्यालय खुल्दै
3: उहाँहरूलाई चाहिँ अब सामान्य इङ्गेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौं।
1: र तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक, लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल, 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पोहोरको तुलनामा 21.2% बढ़ी रेमिट्यान्स भित्रिएको देखिन्छ। विदेश जानेको संख्या बढ़ेसँगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढ़ेको हो। रेमिट्यान्सकै भरमा अर्थतन्त्र चल्नुपर्ने अहिलेको अवस्थामा रेमिट्यान्स बढ़नु सुखद लागे पनि यसले युवाहरूको विदेश पलायनको बाध्यतालाई देखाउँछ। स्वदेशमै रोजगार सृजना गरी विदेशी नै क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवा भोटेकोसी बाढ़ीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेना सहितको टोलीले आज फेला पारेका 11 सब हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगिएको छ। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 सब फेला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी रहेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। लाङटाङ र चिलिमी जल विद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएमसँग बताउनुभयो।
6: रसुवा भोटेपछि बाढीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ सब फेला परेको छ। त्यो मध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तवाले सब चाहिँ बुझिसक्नु भएको छ भने बाँकीको चाहिँ पहिचान हुन बाँकी र बाँकी रहेको छ। त्यस्तै गरेर अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। अहिले चाहिँ हामीले सम्पर्कविहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समन्वय गरि राखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिसँग भर्चुअल्ली चाहिँ हामी बैठक पनि गर्दैछौँ।
5: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। टिमुरेबाट नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार, सब व्यवस्थापन, राहत वितरण, सड़क तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवक हुनुपर्ने बताउनुभयो।
2: यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराय अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधान प्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी पारदर्शी परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
5: काठमाडौँको सैनिक मंचमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालिन्द्र शाह बालिनले संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
7: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनुभवत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
5: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि द्वन्द हुन नहुने बताउनु भएको छ। काठमाडौँ 30 रहेको कांग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
8: विगत जसलाई हामीले सधैँ सम्झाउनु पर्नेछ त्यसलाई जोगाउनेछौ। हाम्रो ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछौ। तर सँगसँगै समयको माग अनुसारका कतिपय बदल्नु पर्ने कुराहरू छ। नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ। समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ। ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कंग्रेस बनाएर हामी अधिवेशन लिएर आउनेछौँ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौं हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात जाति भाषा धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नै, महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
5: कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट शुरू भएको छ। असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट ओडा अधिवेशनको शुरू गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ़न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
9: गरेका छौँ त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएसम्म यहाँको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेको छौँ। किनभने राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ यो बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो यो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नागरिकता हरायो जलेको नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुनसुकै आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआइडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयकोमा एउटा नागरिकता सूचना व्यवस्थापन प्रणाली सीसीआईएमएस भनेर कार्यान्वयनमा छ। त्यो सीसीआईएमएसमा भएको विवरण चाहिँ म्याच भयो र उहाँको त्यो राष्ट्रिय परिचय पत्रमा उहाँले उपलब्ध गराएको त्यो बायोमेट्रिक भेरिफिकेसन चाहिँ म्याच भयो भने चाहिँ हामीले जुनसुकै जिल्लाबाट पनि उहाँलाई चाहिँ नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था चाहिँ कार्यान्वयनमा ल्याउँदैछौँ। अब
5: साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाल टोलीलाई राखेप सदस्य सचिव रामचरित मेहता क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको हो। यस्तै नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्ट्स आमन्य सामान्य हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।
1: सन्तोषी राव बाढ़ी प्रभावित क्षेत्रमा डेंगीको जोखिम र अपनाउनु पर्ने सावधानी।
10: जुन बाढ़ीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिन जरुरी छ।
1: बाढ़ी प्रभावितले विभिन्न 15 स्थानीय तहमा निवेदन दिन सक्ने सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
13: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
12: पशु स्वास्थ्य। भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भारतीय लगानीकर्ता उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको पनि बताउनुभयो। नयाँ दिल्लीस्थित इण्डिया ह्याबिट्याट सेन्टरमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन, उत्पादन र डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लो क्षेत्रका स्थानीय बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले मनास्लो आधार शिविरमा 8 मुद्दे माग राख्दै आमरण अनसन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। चितवनका सामुदायिक रेडियोहरूका अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। धनुषाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गा धनी लालपूर्जा पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको धनुषाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: सरकारले भोटेकोसी रसुवा बाढ़ीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ। रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
0: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेलिङको लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँ सो घोषणा गर्ने विषयहरू पनि छन् होइन। मैले अन्य तोरो सुविधा लिएको छैन, आफू यो लिन चाहेको भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्मेटै छ हाम्रो यहाँले त्यो स्वीकृत भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ। त्यहाँ चाहिँ अनुसूचित टाइपको एउटा नमुना पनि दिइराखेको छ, त्यही नमुना बमोजिमको फर्म भरेर चाहिँ पेश गर्नुपर्ने। बैंक खातालाई अनिवार्य गरेको छैन, भएसम्म चाहिँ लाभदायीको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धी ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
14: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमूली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ। भोटेकोसी बाढ़ीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढ़ाईसँगै विभिन्न खेलकुद, नाच्ने, गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढ़ी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने,
3: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिराखेका छौँ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन, उहाँहरूको मनमा डर छ कि छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने, ती अनुसार चाहिँ अब नातिनालाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्, हामी नियमित रुटिनमा जान्छौँ, अब रमाउन थालेका छन्। अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने, अलिअलि सङ्गीतहरू नाचहरू गराउने, जे होस् उहाँहरूको त्यो मेन्टल ट्रमा बिर्साउने, त्यो विपदलाई बिर्साउने प्रयास गरिराखेका छौँ।
14: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुले कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाई बसिरहनु भएको आश्रय स्थल वरपर कतिको सफा छ अनि आफू बसेको वरपर पानी जम्ने खाल्टोपो छ कि? यो बेला लामखुट्टेको टोकाईबाट डेंगी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन,
15: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो, कपडा पूरै शरीर राख्ने खालको हुनु पर्यो, बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ, यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भनेर त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ, किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे जान्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्टाखुट्टीमा पानी जमेको हुनै पर्छ।
14: डेङ्गीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपड़ा लगाउन र पानी जम्ने खाल्टो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता,
16: दुईटा बच्चालाई त मेरो दूधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले, अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
1: पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
18: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ अहिले फेरि ढिलो होला नि
19: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
18: ओहो तिमी त घरको खाने भएछौ नि
20: के को सरसल्लाह हो दुईजनाको
19: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
20: सही भन्यो शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्
18: ए हो र राम सर म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र
20: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
21: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब पोषण क्याप्सुल पोषण सुधारका लागि चालिएका कदम र देखिएको प्रभाव
21: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य कृषि शिक्षा खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन् अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका विविध कार्यक्रम गरेका छन् स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती सुत्केरी महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि विशेष कार्यक्रमहरू गरिरहेको छ सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ यसमा स्वास्थ्य मात्र होइन कृषि पशुपन्छी शिक्षा खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोड़िएको छ कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौं
23: अब टीकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ लगायत किशोरीहरूको जुन रक्त अल्पता लगायतको समस्या पनि छ त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आयरन चाहिँ के खुवाउने आयरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ जस उहाँहरूको अवस्था त्यति राम्रो छैन जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्त अल्पताको समस्या छ एउटा अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो जङ्क फुडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ तै पनि अब हाम्रो के छ अहिलेको समाज अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ उहाँहरूको हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेका छैन जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउचाउ चाउमिन त्यतातिर छ त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको त्यहाँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भनौँ न उहाँले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ
21: पोषण सुधार कार्यक्रम सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन जनचेतना पनि उत्तिकै वृद्धि गर्नुपर्दछ पर्वत जिल्लामा महिलाहरूलाई जनचेतना विकास गर्ने कार्यहरूलाई तीव्रता दिएको छ त्यहाँ रहेका केही महिलाहरूको अनुभव सहित स्तनपानको महत्व र बाल पोषणको कुरा सुनौ।
2: नमस्ते, मेरो नाम रिया पौडेल, म कुसमा खटुवा चौपारी वडा नम्बर 9 म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हो। मेरो ट्विन्स जुनले ट्विन्स बच्चा छ, बिहा गरेको 10 10 वर्षपछि भएको यो जुम्ले बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु, त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ। आज मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 त मेरै दुधले मैले खायो। त्यसपछि अब 2 बच्चा भएपछि त 2 बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो सेलेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
21: बाढी प्रभावित क्षेत्रमा पनि स्थानीय सरकारको प्राथमिकता पोषणमा पर्न सकेको छैन। विभिन्न अधिकार कर्मीहरूले बाल पोषणलाई सुधार दिनको लागि अनुरोध गरिरहेका छन्। राहत वितरण गर्नेले पनि पोसिलो खानेकुरालाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल,
6: घाँसपास कपास महत्वपूर्ण हो, त्यसभित्र पनि घाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगाएर जान भएन जाने मान्छेले पनि, दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। त्यस कारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ, सुरु सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्यता थियो, अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहतवाणी नाममा चाहिँ यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
21: सरकार र अरूको मात्र मुख ताक्ने होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका खानेकुराहरूलाई प्रयोग गर्नुपर्दछ। स्थानीय सरकारले पनि पोषण सुधारका लागि आफ्ना योजना तथा कार्यक्रमहरू सम्बन्धित निकायमा प्रस्तुत गर्ने र त्यसको लागि पैरवी गर्ने काम गर्न सक्नुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
1: भटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ। माथिल्लो त्रिशुली एज आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइएको छ। बाढी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिने बारेमा छलफल भइरहेको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। संविधान दिवसका अवसरमा देशैभरि आज विभिन्न औपचारिक कार्यक्रम भए। सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भयो भने सरकार नागरिकको सेवक हुनुपर्ने राष्ट्रपति पौडेलले टिप्पणी गर्नुभयो। अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने भएको छ। नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 घर परिवारले लाल पूर्जा पाएका छन्। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालयहरू खुल्न थालेका छन् र तेस्रो संस्करणको एनपीएलको खेल तालिका आज सार्वजनिक भयो। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल हुनेछ। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको आज एउटा कार्यक्रमका बीच विदाई गरिएको छ। हवस्, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 4 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: घरायस्ती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518357।